0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुन चाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ।

0: सर फडकलाल पन्थी सृजना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 98649201111
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो लागु पदार्थको एकपटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनाव भए खुल्ला कुरा गरौं समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ
1: यस टाइम चेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 11 गते बिहिबार, सन् 2026 जून 25 तारीक जेठ शुक्ल पक्षको निर्जला एकादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासपा महाधिवेशनमा मतदान शुरू, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामी छानेर वाग्लेको प्रस्तावमै अन्तर्विरोध।
0: रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्।
1: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड।
0: पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड।
1: र विश्वकप फुटबलमा ब्राजिल मोरक्को स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि

0: शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी विरूद्धको छानबिन, उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि छाने निर्विरोध भइसक्नु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुरानो पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा खासै ध्यान दिइएको देखिएन। पार्टीको राजनीतिक संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ। सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपसभापति सुडेम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदन वा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनमा छलफल नै भएन। अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीको वित्तीय प्रतिवेदनमा पनि छलफल भएको न। निर्वाचन कार्यक्रममा पनि त्यतिकै विलम्ब गरिएको छ। पहिलो महाधिवेशन भएका कारण भद्रगोल देखिएको छ। महाधिवेशन व्यवस्थापन पक्षमा एकदमै कमजोर देखिएको छ। महाधिवेशन व्यवस्थापन समिति र पार्टीको निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन्। कतिपय प्रतिनिधि मतदान नै नगरी फर्किएका पनि छन्। यस्तै राष्ट्रपाले प्रदेश सभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ। महाधिवेशनको बन्द सत्रमा अर्थमन्त्री समेत रहेका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदनमा खर्चिलो प्रशासनिक संरचनालाई घटाउन, प्रदेश सभाको खारेजी र 753 पालिकाको संख्यामा 1/3 कटौती गर्ने प्रस्ताव पेश गरेपछि त्यसले मधेसमा विरोध शुरू भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यलको अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। विश्लेषकहरूका अनुसार राष्ट्रपाले संघीयता कार्यान्वयनको समस्याबारे स्पष्ट मार्गचित्र नदी अलमलको अवस्था सिर्जना गरेको छ। कान्तिपुरमा खबर छ।
1: कुकुर, स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यतिकै बसेका काठमाडौँको चन्द्रागिरी नगरपालिकाका एक पुरूषको गएको शनिबार ज्यान गएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा ज्यान गएको हो। उहाँलाई केही हप्ता अगाडि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेक राई गर्दा पनि उहाँको ज्यान गएको डाक्टरहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उहाँको ज्यान जाँदैन थियो। ती पुरूषका आफन्तहरूको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक डाक्टरले भन्नुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरूद्ध खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन। कुकुर, स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कड़ा रोक लगाएको अधिकारीहरू बताउँछन्। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। यसैबीच यतिखेर नेपालका 11 जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू H5N1 फैलिएको छ। चैत 4 मोरङको सुन्दर हरैजा 4 र उर्लाबारी 8 फैलिएको बर्ड फ्लूको हटस्पट बनिरहेको छ अहिले काठमाडौँ उपत्यका। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिजो मात्रै काठमाडौँ उपत्यका 5 ठाउँमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेगरी 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। झण्डै 6 लाख पंक्षी, 10 लाख अण्डा, 2 लाख किलो दाना नष्ट गरिएको छ। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: आर्थिक वर्ष 2083/84 लागि 753 पालिका मध्ये 724 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश पालिकाले यस अघिका अधूरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका पालिकाले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न पालिकाका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आउँदो 2084 वैशाखमा हल्का बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी पालिकाले बजेटलाई प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही पालिकाका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका हुन् भने केहीमा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेका हुन्। पालिकाले असार 10 गतेभित्र बजेट नगरसभामा नीति कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार 6 वटै महानगरपालिकाले बजेट सभामा पेश गरिसकेका छन्। काठमाडौँ, भरतपुर र पोखरा महानगरपालिकाले यस अगाडि नै बजेट सभामा पेश गरिसकेका छन् भने हिजो ललितपुर, वीरगंज र विराटनगर महानगरपालिकाले पनि बजेट पेश गरेका छन्। स्थानीय सरकार सञ्चालन अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै पालिकाले आउँदो आर्थिक वर्षका लागि आफ्नो गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सभामा पेश गरिएको बजेट असार मसान्तभित्र गाउँ र नगरसभाले पारित गर्नुपर्ने व्यवस्था ऐनमा छ। असार 10 गतेभित्र सभामा बजेट पेश नगर्ने र असार मसान्तभित्र सभामा बजेट पारित नगर्ने पालिकाको बजेट खर्च गर्न र राजस्व संकलन गर्न पाउँदैनन्। गोर्खापत्रमा खबर छ। काया कैरनमा डुबेर ज्यान जाने घटना र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हेर हेर, यो विवेक पढेरै छुट्टिने भयो, तिमीहरू झन् तानेरै सकिने भयो।
3: लाला विवेक, तान एकपल्ट, कति आनन्द छ यसमा।
2: हेर साथी हो, गाजा, चुरोट, मदिरा जन्ने कुरा खतरनाक वस्तु हुन्। यिनले व्यक्तिको केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पारेर क्षणिक आनन्द दिए जस्तो लाग्ने हो। अनुभव गर्ने बहानामा आफूलाई बर्बाद बनाउन कसले चाहन्छ। म त यी कुरा छुँदा पनि छुदिनँ, बरु तिमीहरूलाई मेरो अनुरोध छ, एकबारको यति राम्रो जुनलाई मजा लिने बहानामा खेर नथाल। यस्ता वस्तुको प्रयोगले प्रगतिलाई असर गर्ने मात्र होइन, दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ, जीवन नै बर्बाद बनाउँछ भन्ने कुराले पनि रमाइलो गर्न सकिन्छ नि यार।
3: ओइ रोहन, हेर्न, उल्टी हामीलाई उपदेश दिन्छ।
2: लागू औषधमा निर्भर हुन थाले भने तिमीहरू दुर्व्यसनी बन्न सक्छौ। दुर्व्यसनले झुटो बोल्न र थप औषधिका लागि चोरी गर्ने बनाउँछ, एचआईभी संक्रमण हुने सम्भावना बढाउँछ। मलाई कुनै मजा लिने छैन।
4: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएलसीए को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ, नेपाल।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाईँ पनि भन्नु हुनेछ मलाई त Major को बानी लागिसकेको छ. Major appliances, Major को बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले रासोपा महाधिवेशनमा मतदान शुरू, नीति ओजेलमा नेतृत्वमा आमथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संघीयताबारे लामी छाने र वागलेको प्रस्तावमै अन्तर्विरोध, रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्, 753 मध्ये 724 पालिकाको बजेट, गाउँ र नगरसभामा पेश लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. गैरातिर आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ. पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ. अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ. केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ. बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ. आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ. गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ. आज पनि देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ. महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर र बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ. यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा चार दिनका लागि विदा दिइएको छ. पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ. गर्मीको बेला चर्को घामबाट जोगिन पौडी खेल्न जानेहरू पनि धेरै हुन्छन्. पौडी खेल्दा होसियार अप्नाइएन भने डुबेर ज्यान जाने जोखिम धेरै हुन्छ. यो बेला बाढ़ीका कारण पनि डुबेर ज्यान गुमाउनेहरूको संख्या बढ़ने गर्छ. साथी महेश केवालीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग डुबेर ज्यान गुमाउने घटना र बस्ने उपायबारे कुरा गर्नु भएको छ.
4: एक सर्व प्रारम्भिक अध्ययनमा चाहिँ यो 15 35 वर्षभित्रको युवा वर्गहरू चाहिँ बढी डुबेर मर्नेमा परेको छ भनेर पनि गरेको छ. भनौँ बुढाबुढीहरू चाहिँ बढी घरैतिर बस्ने, उहाँहरू चाहिँ अलिक मुभमेन्ट बढी हुने अनि त्यसपछि खोला किनारमा पोखरीतिर बढी जाने काम पनि उहाँहरूले गर्ने, नदी होइन खोलाहरूमा नै डुबेर मरेको नै बढी पाइन्छौँ.
5: अनि डुबेर हुने दुर्घटनाबाट बस्न चाहिँ आम सर्वसाधारणले अप्नाउनु पर्ने मुख्य सावधानी चाहिँ के हुन्?
4: सबैभन्दा पहिला चाहिँ डुबेर मृत्यु भनेपछि हामीले नदी किनारहरू, पानी जमेका ठाउँ, खाल्डा खुल्लीहरू जहाँ पानी जमेको छ त्यसको गहिराई कति छ भन्ने थाहा हुँदैन, त्यसको वरपर पनि जानु भएन होइन. आफ्ना घरहरू पनि खाल्डा खाल्डी छ, पानीले भरिएको छ भने त्यो खाल्डा खाल्डीहरू पनि समयमै पुर्नुपर्छ. बालबच्चाहरू पनि गएर डुबेर मृत्यु हुने सम्भावना पनि हुने भयो भने अर्को विषय चाहिँ अब पौडी खेल्न जाँदादेखि लिएर नदी किनारमा हिँड्दाखेरि पनि सावधानी अप्नाउनुपर्छ. बच्चाहरू जान्छन् भने अलिकति ठुलो मान्छेको निगरानी बिना चाहिँ उहाँहरूलाई खोला नदीतिर पानी भएको ठाउँमा जान दिनु भएन. अब ठुलै मान्छे हुनुहुन्छ भने पनि हाम फाल्ने नदी किनारमा जाने गर्नु भएन. अर्को कुरो स्विमिङ गर्न जान्

0: आम मानिसले जना मानिसमा चाहिँ पहिला त बढी भारी वर्षा ठुलो पानी आइरहेछ नि भएछ बाहिर त्यस्ता ठाउँहरू ननिस्किनु राम्रो हुन्छ. त्यो पानीको बहाव कम नभएसम्म आफू सुरक्षित स्थानमा बस्ने वा घरमै बस्ने वा बाहिर हुनुहुन्छ भने पनि सुरक्षित ठाउँमा बस्नुपर्ने हुन्छ. अर्को कुरो हेर्दाखेरि सानो देखियो भने खाल्डाखुल्लीहरूमा सानो थोरै पानी छ भनेर हामीले क्रस गर्न लाग्दा वा आफूले टेकेर जम्प गर्न लाग्दाखेरि पनि कहिले त्यसरी पनि मानिसहरू डुब्नु भएको छ. त्यहाँ गहिरो कति छ थाहा हुँदैन. त्यही भएर साना भए पनि हेलचाक्री नगर्ने, खाल्डाखुल्लीका नजिक नजाने, खाल्डाखुल्लीभित्र जाने कोसिस नगर्ने, सजग भएर हिँड्ने, लगायत खोला नदी किनार जहाँ बढी बहाव छ पानीको त्यसको नजिकहरू नजाने, अरू जान लाग्नु भएको छ भने पनि उहाँहरूलाई पनि सचेत गराउने र केही गरी कसैलाई समस्या परिहाल्नु भने यहाँहरू एकअर्का मिलेर सपोर्ट गर्ने र सँगसँगै मैले अघि भनेका नम्बरहरूमा निकायहरूमा चाहिँ सपोर्टको लागि चाहिँ मद्दत माग्ने.
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महत. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम. बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा.
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ.
6: अब बाँकी खबर. महिला वर्गको उपस्थिति विश्व कूटनीतिमा बलियो बनाउने अवधारणामा काम गर्न संयुक्त राष्ट्र संघले जोड़ दिएको छ. हिजो कूटनीतिमा महिला सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउँदै गर्दा नेपालमा पनि कूटनीतिक वृत्तमा पाइला जमाउने आँट र हिम्मतका साथ अगाडि बढ़ेका महिलाका लागि सहज वातावरण निर्माण गर्न परराष्ट्र मन्त्रालयले हरसम्म प्रयास गरिरहेको प्रवक्ता लोकबहादुर छेत्री बताउनुहुन्छ. उहाँले निर्णायक तहमा समेत महिला नेतृत्वको भूमिका प्रशंसनीय रहेको उदाहरण विगत र वर्तमान दुवैले देखाइरहेको बताउनुभयो. त्रिभुवन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समय बढ़दै गएको छ. यस्तै परराष्ट्र मन्त्रालयमा गएको वर्ष भित्रीको जनशक्तिमा महिलाको संख्या उल्लेखीय रहेको थियो. मन्त्रालयको कुल जनशक्ति 375 जना मध्ये 108 जना महिला छन्. अन्य सेवाबाट काजमा रहेका 85 मध्ये पनि 15 जना महिला छन्. वर्तमान संरचनामा कन्सुलर विभागमा महानिर्देशक दूरपदा सापकोटा र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक रोजिना ताम्राका निर्णायक पदमा रहनु भएको छ. वर्तमान समयमा नेपालको विभिन्न देशमा रहेका 31 राजदूतावास मध्ये 6 दूतावास महिला राजदूतले हाँकिरहेका छन्. कूटनीतिमा अब्बल महिला आजको गोर्खापत्रमा खबर छ.
1: अब विदेशको खबर. पश्चिमी युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीको लहर फैलिँदा फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ. लाखौं मानिस अत्यधिक गर्मीको मारमा परेका छन् भन्ने विभिन्न देशहरूले उच्च सतर्कता जारी गरेका बीबीसीले जनाएको छ. पेरिसमा तापक्रम झण्डै 41 डिग्री सेल्सियस पुगेको छ भने देशका धेरै ठाउँमा 39 43 डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ. पश्चिम फ्रान्सका केही ठाउँमा 43 डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि देशको आधाभन्दा बढ़ी भूभागमा रेड हिट अलर्ट जारी गरिएको छ. अत्यधिक गर्मीका कारण पेरिसका

0: चित्त पर्यटक स्थल लुभ्र संग्रहालय र आइफेल टावर निर्धारित समयभन्दा अगावि बन्द गरिएका छन्। पछिल्लो हप्तामा फ्रान्समा गर्मीसँग सम्बन्धित घटनामा कम्तीमा 40 जनाको ज्यान गएको छ। वन डडेलको जोखिम बढेपछि विभिन्न क्षेत्रमा 100 अग्नि नियन्त्रक परिचालन गरिएका छन्।
1: अब खेल खबर। विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश गरेका छन्। समसीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो। ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ। अमेरिकाको मियावी स्टेडियममा खेलको 7 मिनटमा भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलियो अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबदबा कायम राख्यो। खेलको 60 मिनटमा म्याथियस क्युनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। खेलको 77 मिनटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गरेनन्। पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको छ। यस्तै एटलान्टा स्टेडियममा हाइटीमाथि 4-0 जीत निकालेको छ मोरक्कोले। मोरक्कोका लागि अहरम हाकिमीले 39, इसामेल साइबेरीले 46, सुफायान रहमीले 78 र जाकिरिया अल ओदीले थप समयमा गोल गरे भने हाइटीका लेनी जोसेफ र विश्वान इसिडोरले क्रमशः 10 र 43 मिनटमा गोल गरेका छन्। मोरक्कोको यसअघिका दुई खेलमा ब्राजिलसँग 1-1 बराबरी खेलेको थियो भने स्कटल्याण्डसँग 1-0 विजयी भएको हो। लगातार 3 खेलमा हार बेहोरीसँगै अन्तविहीन भएर हाइटी विश्वकपबाट बाहिरिन पुगेको छ भने 52 वर्षपछि विश्वकपमा सहभागी हुँदै हाइटीले 2 गोलको रेकर्ड भने राखेको छ। यसैबीच विश्वकप फुटबलको समूह बी अन्तर्गत स्विजरल्याण्डले क्यानाडालाई 2-1 पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जोहान मान्जावीले गोल गर्दै स्विजरल्याण्डलाई जित दिलाए। खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानाडाका लागि 1 गोल फर्काए पनि टोली हारबाट जोगिन भने सकेन। यो जितसँगै स्विजरल्याण्ड लगातार 4th विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। पराजित भए पनि क्यानाडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ। यता बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई 3-1 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। 18 वर्षीय केरिम अला जबेगोभिसको आकर्षण गोलबाट अग्रता लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन म्याकिमले तेस्रो गोल थपेका हुन्। जितसँगै बोस्नियाले 4 अङ्क जोडेर क्यानाडासँग बराबरी गरे पनि हेड टू हेड नतिजाका आधारमा तेस्रो स्थानमा रह्यो। अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये पछि परेर अघिल्लो चरणमा पुग्ने आशामा अन्य समूहका नतिजा कुर्नुपर्नेछ। कतार भने 1 अङ्कसहित प्रतियोगिताबाट बाहिरिएको छ। विश्वकपमा अहिले बिहान 7:15 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दैछन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढ़ेका छन् भने बाँकी 4 स्वत निष्क्रिय हुने सम्भावना बढ़दै गएको खबर आजको हिमालय टाइम्सले छापेको छ।
1: विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराएका 7 प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। बिहिबारदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। आज विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित भए गराएका 7 प्रतिवादीको बयान सकिएको र बहस आजदेखि प्रारम्भ हुने बताउनुभयो।
0: राष्ट्रिय गौरवको सिक्का सिंचा आयोजना बनाउन थालेको 20 वर्ष नाग्यो। राज्यको ढुकुटीबाट 22 अर्ब भन्दा बढ़ी खर्च पनि भइसकेको छ तर अहिलेसम्म 44% मात्रै काम भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड एसओपी का कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका मा रहेका 53 चिया उद्योग फेरि सञ्चालनमा आउने भएका छन्।
0: कैलालीको भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमारामा कहाँ वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5 लाख रूपियाँ क्षतिपूर्ति पाउनु भएको छ।
1: बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि गाड़ीहरू सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा गुराबेल तहसम्मको काम र केही ठाउँमा बर्खामा लागि ठूला ढुङ्गा राखेर सड़क तयार गरी गाड़ी सञ्चालन गर्ने तयारी भइरहेको खबर कान्तिपुरमा छ।
0: दीर्घकालीन प्रकृतिको कर्जामा परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादन भई नगद आप्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई साउमा गाब्न सक्ने ब्याज पूँजीकरण व्यवस्था गरिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान हुने किसिमका नीति आउँदा मौद्रिक नीति मार्फत ल्याउन नेपाल उद्योग परिसंघ सीएनआई र चेम्बर अफ कमर्सले सुझाव दिएका खबर कान्तिपुरले लेखेको छ।
0: काया कैरनमा अब पालो उखानको,
1: जस्तो आदर उस्तै सत्कार।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: राजसभा महाधिवेशनमा मतदान शुरू, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध,
0: रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्,
1: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड,
0: पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड,
1: र विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश, अहिले केही बेरमा दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले हिमालय टाइम्सबाट चुसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। गृहमन्त्रीले अमलेट खाँदा माछाको काँडा परेपछि होटलवालालाई जरिवाना तिर्याएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे यही विषयमा कुरा गर्दैछन् अनि एकजनाले भन्दैछन्, शान्तिपूर्ण आन्दोलनमा घुसपेट मिसाए जस्तो सानो तिनो अपराध हो र अन्नामा माछाको काँडा मिसाउनलाई, अनि कारवाही किन नगर्ने त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: सुर्खेतका 9 वटै पालिकाले ल्याए बजेट। वीरेन्द्रनगरको आउँदो आर्थिक वर्षका लागि झण्डै 5 अर्बको बजेट। कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीमा बजेट विनियोजन।
1: नेपालगंजका विद्यालय फेरि 3 दिनका लागि बन्द। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा 3 दिन तातो लहर कायमै रहने।
0: पर्दियाको गेरुवा र कैलालीको टिकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहज, नागरिक खुसी।
1: र विश्वकप फुटबलमा ब्राजिल मोरक्को नकआउट चरणमा प्रवेश, स्विजरल्याण्ड र बुनिसिया पनि अघिल्लो चरणमा। हिमाल, पहाड, तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलो रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतका 9 वटै स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट ल्याएका छन्। संवैधानिक व्यवस्था अनुसार 10 हजारभित्र स्थानीय तहहरूले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने हुन्छ। सुर्खेतका 9 वटै पालिकाले ल्याएको कुल बजेट 9,73,90,91,000 रहेको छ। सुर्खेतका 9 पालिकाले प्रस्तुत गरेको बजेटमा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सुशासन प्रबन्धन, सार्वजनिक सेवा प्रवाह, आर्थिक समृद्धि, संचार तथा सूचना प्रविधि, युवा तथा महिला सशक्तिकरण, पर्यटन प्रबन्धन लगायत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ। अधिकांश पालिकाले आगामी आर्थिक वर्षका लागि पनि धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्। पालिकाहरूले पूँजीगत भन्दा झण्डै दोब्बरले चालुतर्फको खर्च र स्रोत अनुमान पेश गरेका छन्। सुर्खेतका 9 स्थानीय तहमध्ये अर्बमा बजेट ल्याउने वीरेन्द्रनगर पछिको गुरुबाकोट नगरपालिका रहेको छ। बाँकी स्थानीय तहले करोड़मा बजेट प्रस्तुत गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाले झण्डै 5 अर्बको बजेट सार्वजनिक गरेको छ। यस्तै गुरुबाकोट नगरपालिकाले 1,08,00,00,000 रूपियाँको बजेट ल्याएको छ। नगरपालिकाका प्रवक्ता मधु गुरूङले चालू आर्थिक वर्षमा 60 करोड़ र पूँजीगत तर्फ 58,92,00,000 विनियोजन गरेको बताउनु भएको छ। बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 63,06,96,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। यस्तै बराहताल गाउँपालिकाले चालुतर्फ कुल बजेटको 68% र पूँजीगत तर्फ 32% बजेट ल्याएको छ। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ 40,86,66,000 रूपियाँ र पूँजीगत तर्फ 19,87,50,000 रूपियाँ गरी कुल 60,64,16,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
1: उता सुर्खेतको सिन्ता गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ 44,41,16,000 रूपियाँ र पूँजीगत तर्फ 16,23,14,000 रूपियाँ गरी कुल 60,64,00,000 बजेट ल्याएको छ। सिंगाड गाउँपालिकाले पनि 44,46,33,000 रूपियाँको बजेट ल्याएको छ। चालुतर्फ 33,01,81,000 रूपियाँ र पूँजीगत तर्फ 11,44,52,000 रूपियाँ विनियोजन गरेको छ। भेरीगंगा नगरपालिकाले 3 असारमा 43 करोड़ रूपियाँ बराबरको बजेट प्रस्ताव गरेको हो। संघबाट हस्तान्तरण हुने अनुदानको सिलिङ सार्वजनिक नहुँदै भेरीगंगाले आफ्नो बजेट सार्वजनिक गरेको थियो। पञ्चपुरी नगरपालिकाले 69,62,34,000 बराबरको बजेट प्रस्तुत गरेको छ। लेग्वेसी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल 69,39,24,601 रूपियाँ बराबरको बजेट ल्याएको छ। कुल बजेट मध्ये चारूतर्फ 46,41,91,000 बराबरको बजेट ल्याएको छ भने पूँजीगत तर्फ 22,98,00,000 बराबरको बजेट सार्वजनिक गरेको छ।
0: कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 4,71,02,72,000 बजेट ल्याएको छ। संघीय र प्रदेश सशर्त सहित नगर स्तरीय क्षेत्रगत कार्यक्रमहरू गर्नका लागि 3,44,05,72,000 बजेट रहेको छ। नगरपालिकाले आन्तरिक आमदानीतर्फ 33 करोड़ संकलन गर्ने लक्ष्य राखेको छ। कुल बजेटमा चालुतर्फ 1,06,31,89,000 अर्थात 36% र पूँजीगत तर्फ 3,02,70,82,000 अर्थात 64% विनियोजन गरिएको छ। यस्तै 1900 नगरसभामा नगर उपप्रमुख नीलकण्ठ खनालले बजेट प्रस्ताव गर्नुभएको हो।
2: यस आर्थिक वर्ष 83-84 लागि चालू तथा पूँजीगत खर्च गर्नका लागि कुल बजेट 4,71,02,72,000 विनियोजन गरेको छु। चालू 1,68,31,89,200 मात्र। पूँजीगत तर्फ 3,02,70,82,800 मात्र।
0: नगरपालिकाले संघीय वित्तीय समानीकरण अनुदान 24,60,00,000, संघीय सशर्त अनुदान 2,67,96,00,000, संघीय राजस्व बाँडफाँड 21,36,47,000, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान 3,53,35,000, प्रदेश सशर्त अनुदान 50,53,72,000, प्रदेश राजस्व बाँडफाँड 44,11,000 बजेटको व्यवस्थापन गरिने जनाएको छ। यस्तै संघ तथा प्रदेश समपूरक र विशेष अनुदान 4,59,00,000, स्थानीय राजस्व बाँडफाँड 18,00,000, नगरपालिकाबाट संकलित आन्तरिक आय 33,06,65,000, बैंक मौजा 3,93,97,000 र सामाजिक सुरक्षा अनुदान 43,00,000 पनि यो बजेटको खर्च व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ। बजेटमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि 34,00,000, खानेपानी सुशासन तथा पूर्वाधार प्रबन्धन कार्यक्रम म्याचिङ फण्ड भेरी पम्पिङ आयोजना सञ्चालनका लागि 18,00,000, वडा स्तरीय योजना तथा कार्यक्रमका लागि 16,67,00,000, नगर स्तरीय आयोजना तथा कार्यक्रमका लागि 14,50,00,000, सामाजिक सुरक्षा कार्यक्रमका लागि 43,00,000 बजेट विनियोजन गरिएको छ।
2: उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी पानी लिफ्टिङ आयोजना अगाडि बढ़ाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्ने, आवश्यक रू 18,00,000 स्थानीय स्रोतबाट म्याचिङ फण्ड व्यवस्था गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाको खानेपानी समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरूलाई मरामत सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधारका लागि वडा स्तरका कार्यक्रम मार्फत यथोचित बजेटको विनियोजन गरिएको छ।
0: बजेटमा विद्यालयमा गुणस्तरीय शिक्षामा बालबालिकाको समतामूलक पहुँच बढ़ाउन सशर्त बाहेक 6,00,000, आधारभूत स्वास्थ्य सेवाका लागि 2,60,00,000, महिला बालबालिका नगर अस्पताल र 1,500 अस्पताल सञ्चालन ल्याउन थप 2,00,000, हिंसा पीड़ित महिलालाई आश्रय दिन सेफ हाउस सञ्चालनका लागि 20,00,000, फोहोर मैला व्यवस्थापनका लागि 2,50,00,000 बजेट विनियोजन गरिएको उप प्रमुख खनालले बताउनुभयो।
1: यसबीच नगर प्रमुख मोहन माया ढकालले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेशको राजधानीको रूपमा रहेको नगरपालिकालाई पर्याप्त स्रोत र साधनको उपयोग गर्दै पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रमा अगाडि बढ़ाउने बताउनु भएको छ। नीति तथा कार्यक्रम चालू आर्थिक वर्षमा कायम रहेको करलाई यथावत राखेर करको आधार र क्षेत्र विस्तार गर्ने, राजस्व सुधारको वर्ष अभियानलाई सुदृढ़ गर्दै सबै करदाताको विवरणलाई डिजिटल प्रणाली मार्फत आबद्ध गर्ने, राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाइने बताउनुभयो। वहाँले स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने सम्पत्ति कर, घरभाल कर, भूमि कर, व्यवसाय कर, जड़ीबुटी, सवारी साधन, विज्ञापन र मनोरञ्जन करलाई एकीकृत बनाइने, दलित, महिला, अपाङ्गता तथा सीमान्तकृत युवाहरूद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित लघु घरेलू उद्योगको व्यवसाय करमा 20% छूट दिने बताउनु भएको छ। यसै गरी विरेन्द्रनगर नगरपालिकाका वडा नम्बर 13, 14, 15 र 16 तरकारी, फलफूल, दूधजन्य र मासुजन्य पदार्थको कृषि पकेट क्षेत्रको रूपमा विकास गरिने बताइएको छ। यसैबीच विरेन्द्रनगरका प्रमुख पर्यटकीय क्षेत्रको डिजिटल लोकेशन म्यापिङ गरेर छेडादेखि गढ़ी भ्यू टावरसम्मको क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्ने, विरेन्द्रनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र नगरभित्रका 16 वडाका विभिन्न जात जाति भाषाभाषीलाई समेटेर रैथाने सांस्कृतिक महोत्सव सञ्चालन गरिने बताउनु भएको छ।
3: ऐतिहासिक बुलबुले उद्यान, बुलबुले ताल, देउती बजे मन्दिर र लाटीकोइली शिव मन्दिर क्षेत्रको पूर्वाधार विकासमा तीव्रता दिइनेछ। छेडादेखि गढ़ी धुटारसम्मको क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी ऐतिहासिक पहिचान झल्किने गरी भवन संहिता बिल्डिङ कोड जारी गरी लागू गरिनेछ। पर्यटकीय सम्पदाको व्यापक प्रचार प्रसार र रणनीतिक क्षेत्रको प्रवर्धन, नगरपालिकाभित्र रहेका ऐतिहासिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण पर्यटकीय क्षेत्रहरू जस्तै गढ़ी भ्यू टावर, चरबुटा र शक्तिकाँडा र रानीघाटको दिगो विकास र प्रवर्धनका लागि विशेष नीति अवलम्बन गरिनेछ। वीरेन्द्रनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा व्यवस्थित गर्न यी क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार र प्रवर्धन गर्ने नीति लिइनेछ।
1: यसैबीच आर्थिक वर्ष 83-84 शैक्षिक सुधारको वर्षको रूपमा मनाइने नगरपालिकाको शैक्षिक गुणस्तर उन्नयनको लागि निवृत्त शिक्षक तथा कर्मचारी सम्मिलित वीरेन्द्रनगर थिंक ट्याङ्क निर्माण गरिने, अटिजम भएका बाल बालिकाको सिकाइको लागि सिकाइ केन्द्र स्थापना गर्ने, एकवटा एक खेल मैदान निर्माण गर्ने, हेलो गर्भवती आमा कार्यक्रमलाई प्रभावकारी बनाइने र वीरेन्द्रनगरलाई स्वच्छ शहर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रमुख ढकालले नगर गौरवको आयोजनाको रूपमा रहेको छोरी बचत कार्यक्रमलाई निरन्तरता दिँदै बैंक खाता खोल्नका लागि 1,000 यस वर्षदेखि 2,000 बनाइने, भेरी लिफ्टिङ आयोजनाको कामलाई तीव्रता दिने, नगरपालिका भित्रका संरचनालाई अपाङ्गता मैत्री बनाइने, नगरभित्रका सड़कलाई 24 घण्टा मरमत गरिने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा लगाइएको नगर प्रमुख ढकालले बताउनुभयो।
3: वीरेन्द्रनगर नगरपालिकाको नगर गौरवको आयोजनाको रूपमा रहेको छोरी बचत कार्यक्रमलाई निरन्तरता दिँदै बैंक खाता खोल्ने रू 1,000 यस वर्षदेखि रू 2,000 पुर्याइनेछ। नगरपालिका क्षेत्रभित्र सबै घरधुरीमा स्वच्छ, सुरक्षित र गुणस्तरीय पिउने पानीको पहुँच पुर्याउन हाल संचालित साना शहरी तथा सामुदायिक खानेपानी आयोजनाहरूको संरचनागत विस्तार र स्तर उन्नति गरिनेछ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
4: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: गरिएको चामल पनि पाइन्छ है?
9: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
10: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुन्ने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतका 9 पालिकाले ल्याए बजेट, वीरेन्द्रनगरले आउँदो आर्थिक वर्षका लागि झण्डै 5 अर्बको बजेट ल्यायो। कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका कार्यक्रम प्राथमिकतामा लगाएका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर: नेपालगंजका विद्यालयहरू फेरि 3 दिनका लागि बन्द गरिएको छ। अत्यधिक गर्मीले पठन पाठनमा समस्या भएपछि बाँकेको नेपालगंज उपमहानगरपालिकाले 3 दिन विद्यालय बिदा दिने निर्णय गरेको हो। असार 12 गते शुक्रबारसम्म 3 दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर साईले बताउनुभयो। यसअघि पनि अत्यधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाले जेठ 26 गतेदेखि 29 गतेसम्म 4 दिन विद्यालय बिदा दिएको थियो। अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा आउन जाउन कठिन भएपछि चलचित्र मौसम विज्ञान विभाग लगायत सरोकारवालाहरूको सुझावका आधारमा तीन दिन विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो।
1: यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तीन दिनसम्म तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले तराई क्षेत्रका नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अप्नाउन आग्रह गरेको हो। शुक्रबारसम्म नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियस र कैलालीको धनगढ़ीको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको छ। महाशाखाले निकालेको बुलेटिनमा सुर्खेतको वीरेन्द्रनगर र दाङको घोराईको तापक्रम पनि बढ़ने उल्लेख गरिएको छ। पश्चिम तराईमा अत्याधिक गर्मी र देशका अन्य भागमा पनि वर्षाको सम्भावना कायम रहे पनि गर्मीका कारण जनजीवन प्रभावित भएको छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको बताएको छ। यसैबीच आज पनि देशका विभिन्न ठाउँमा पानी परे पनि तराई क्षेत्रमा भने गर्मी बढ़ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आज र भोलि अत्याधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन महाशाखाले अपील समेत गरेको छ। गर्मीको बेला कामकाज बाहेक दिउँसोको समयमा घर बाहिर ननिस्किन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन मौसमविदले आग्रह गरेका छन्। आज देशका हिमाली र पहाड़ी भेगमा थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने तातो लू चल्ने सम्भावना कायमै रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अपील गरेको छ।
0: कालीकोटको नरहरनाथ गाउँपालिका तीनका 18 वर्षीय जयपुरा विगले गर्भवतीको 6 महिनामै जुम्ल्या शिशु जन्माएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अत्यधिक जटिलता देखेपछि उहाँलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। जयपुराले दुई शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव र अन्य जटिल समस्या देखेपछि स्थानीय स्वास्थ्य संस्थाले तत्काल रेफर गरेको थियो। दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा र आवश्यक उपचारको सुविधा नहुँदा राष्ट्रपति सुत्केरी उत्थान उद्धार कार्यक्रम मार्फत उहाँको हवाई उद्धार गरेको प्रदेश अस्पताल सुरक्षा उहाँको उपचार भइरहेको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला पनि अर्को छोटो विश्राम।
11: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
12: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
13: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
11: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
13: डढेलोले वन्य जन्तु तथा पंक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
12: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
11: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
13: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
12: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
14: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
15: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्वसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
14: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
16: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
17: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
18: बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
19: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीगरको क्यान्सरको जाँचका साथै पाटीगर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुगनको पनि उपचार सेवा उपलब्ध छ।
20: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
21: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
22: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरिफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सरकारले अन्योलमा परेको नयाँ शैक्षिक सत्र व्यवस्थापन गरेको छ। गत वैशाख 21 गतेदेखि पठन पाठन शुरू भए पनि सहित मसान्तसम्म नयाँ शैक्षिक सत्र कायम गरिएको छ। सरकारले वैशाख 15 गतेदेखि नयाँ भर्ना थाल्ने र 21 गतेदेखि पठन पाठन सञ्चालन गर्ने निर्णय गरेपछि सत्रको बारेमा शैक्षिक सत्रको बारेमा अन्योल भएको थियो। विगतमा वैशाख 1 गतेदेखि नै शैक्षिक सत्र शुरू भएर चैत मसान्तसम्म कायम हुने गरेको थियो। अर्कोतर्फ सरकारले आइतबार पनि बिदा दिने निर्णयका कारण पठन पाठनदेखि समग्र शैक्षिक क्यालेण्डरमा पर्ने असरको व्यवस्थापनमा ठूलो चुनौती देखिएको छ।
0: कर्णाली नदीको पानी लिफ्ट प्रविधि मार्फत गाउँसम्म पुर्याएर सिँचाई सुविधा विस्तार गर्न थालेपछि मुगुको रुगा गाउँको बासिन्दा खुसी भएका छन्। सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुले लामो समयदेखि सिँचाईको अभाव हुँदै आएको रुगा गाउँमा आधुनिक लिफ्ट सिँचाई प्रणाली मार्फत सिँचाई योजना निर्माण शुरू गरेको हो। यो आयोजनाबाट छायाकारा नगरपालिका 13 स्थित रुगा गाउँका 88 घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।
1: डिभिजन वन कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 65,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा राजस्व शीर्षक मध्ये वन क्षेत्रमा रोयल्टी मार्फत 93,000 बिरुजुबाट र 4,75,000 असुल गरेको बताएको छ। यसै गरी अन्य आय मार्फत 59,00,000 राजस्व संकलन गरेको कार्यालयले बताएको छ।
0: बर्दियाको केरुवा गाउँपालिका र कैलालीको टिकापुर नगरपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि आवागमन सहज भएको छ। वर्षौंदेखिको ढुङ्गाको जोखिमको यात्रा गर्नुपर्ने बाध्यता यस वर्षबाट हटेको स्थानीयले बताएका छन्। केरुवा गाउँपालिकाका शान्ति चौधरीले अब कामको खोजीका लागि टिकापुरसम्म पुग्न समस्या नहुने भन्दै पारिवारिक सम्बन्धमाका हिसाबले पनि केरुवा र टिकापुरको सम्बन्ध नजिक भएको बताउनुभयो। दैनिक कामकाजका लागि ओहोरदोहोर गर्न स्थानीयलाई दैनिक नदी वाटर गरेर पैसा तिर्नुपर्ने अवस्थाको पनि
21: पनि अन्त्य भएको छ। टिकापुरका सन्तलाल कठरियाले एकातिर डुङ्गालाई बुझाउनु पर्ने पैसाको बचत समेत भएको भन्दै, अर्कोतर्फ कुनै जोखिम पनि नहुने भन्दै ओहोर दोहोरमा सहजता भएको बताउनु भएको छ।
1: मुठी रोपेर मुरी उमार्ने महिनाको रोपा रहेको असार महिनाको दोस्रो हप्तासम्म कर्णाली प्रदेशमा 22% मात्रै रोपाई भएको सरकारी तथ्याङ्क छ। कृषि विभागले देशै वर्ष सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% रोपाई, सबैभन्दा कम बागमतीमा 2.3% रोपाई भएको बताएको छ। देशभर 137,000 हेक्टर जमिन मात्र रोपाई भएको भन्दै विभागले देशभर करिब 10% धान रोपाई भएको बताएको छ। यो गत वर्षको यही अवधिको तुलनामा 0.4% बढ़ेको विभागले बताएको छ। देशभर करिब 13,81,000 मेट्रिक जमिनमा रोपाई हुने गर्दछ।
21: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत सीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण नपुगेको छ। केही समय अघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोल अन्तरले हराएको अमेरिकाको मियामी स्टेडियममा खेलको 7 मिनटमै भिन्सियास जुनियरले गोल गर्दै ब्राजिललाई

0: खबरका शीर्षकहरू फेरि एकपटक।
1: सुर्खेतका नौवटा पालिकाले ल्याए बजेट। वीरेन्द्रनगरले आउँदो आर्थिक वर्षका लागि झण्डै 5 अर्बको बजेट ल्यायो। कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकता।
0: नेपालगंजका विद्यालय 3 दिनका लागि बन्द। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा 3 दिन तातो लहर कायम रहने।
1: बर्दियाको गेरुवा र कैलालीको टिकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहज, स्थानीय खुशी।
0: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश। स्विजरल्याण्ड र बोस्निया अघिल्लो चरणमा। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 MHz।
3: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: ए रामलौटन भाइ के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
6: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
5: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
6: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
5: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
6: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
5: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
6: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
5: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: अशोक साल त ढुक्क नारे बत्ती
10: हा त पोस्टालिक बास कमझोट आमिन्दर लक्टेर हटबरा पानी बस्तबेर सिक्किम कहाँ र सिक्जाए त सोचो त लट्टी ठिक्कम घर डान डान पानी बर्से टिकी मन छटपटाए लाग।
9: हाँ त धन्न ब्यालम लट्टी ठिक्कम से सुरक्षित ठाउँ सर रली नारे बट्टी।
10: हाँ हो बदा
11: बर्खक ब्यालम बहिह ढ्यार जोखिम रहत उह मार बहिया से बचत ला पहिल हाँ सावधानी अपनाई लद्या खोलम पानी बरहल बाकल से सावधान रही। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एकचोट्य प्रयोगका लागि झटपट झोला तयार पारी ओ बर्खक ब्यालम संक्रमण के डर ध्यार हुइल कोर्से पानी ढिकाक पी स्वच्छतामा ख्याल करी।
12: प्लान इन्टरनेसनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितके लागि जारी सन्देश।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान।

0: उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-35582।
2: नर्मन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप झैं।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समागम बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षापछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुइगाउँ बजार, बर्दिया।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक, भुइगाउँ बजार, बर्दिया।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर अर्ग्यानिक।

0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

नमः हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूलाई धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौ। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत, जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा एकदमै महत्वपूर्ण कुराहरू हामीले व्यवहारमा लागू कतिले नगरेका, कतिले गरेका, कतिले गरेर पनि थाहा नपाएका यस्ता अनौठा चीजहरूलाई हामी हजुरहरू माझमा दर्शन अथवा सुनाउने प्रयास अथवा स्पष्ट शास्त्रले के भनेको छ, शास्त्रले के भन्छ अथवा यो हो कि होइन भन्ने कुरामा तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने पनि हामी सबै कुरालाई अब ढुक्कको साथमा गरिदिनेछौँ। आजबाट आज मैले तपाईँहरूलाई यो शुभ अवसरको दिनमा के एउटा प्रयास गरेको छु भने राम्रो कुराको चर्चा अथवा ज्योतिष गुरुहरूले भन्दा नमान्ने तपाईँहरू, तपाईँहरूलाई थाहा छैन धर्म संस्कार भनेको बाहुनले मात्रै गर्ने धर्म कर्म नियम र नीतिहरू हुन् भन्ने जस्तो लाग्छ भने यो कार्यक्रममा नेपालका पूर्व मेची र पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताहरू लगभग एकचोटि कार्यक्रम बद्दा 50 लाखले कार्यक्रम सुन्नुहुन्छ। सबै रेडियोको स्रोत जोड्दा अब त्यो सबैजनालाई हुने गरी शास्त्रले के भनेको छ, वास्तविक कुरो यो के हो त, तपाईँ हाम्रो मात्रै संस्कार हो कि होइन, यो चाहिँ ब्राह्मण, यो संस्कार कति प्रकारका हुन्छन्, कसैले भन्छन् 16 प्रकारका संस्कार छन्, कसैले भन्छन् 40 प्रकारका पनि संस्कार हुन्छन् है हजुर, त्यसलाई गौण मानेको छ, मुख्यतया 16 प्रकारकै हो है संस्कार। मुख्यतया के हुन्छ भने प्रधान संस्कार

भनेको 16 संस्कार हो तथा गौण संस्कारलाई 40 प्रकारमा विभाजन गरेको शास्त्रहरूमा पाउने गरिन्छ। आज म तपाईँहरूलाई नछोडिकन शुरूबाटै संस्कारका नियमहरूमा अलिकति के बताउँछु, बुझ्ने प्रयास पक्कै पनि गर्नुहुनेछ। आमा दिदीबहिनीहरूलाई काम लाग्ने, घरमा भएका छोराछोरीको बारेमा चर्चा परिचर्चा यसैबाट हुने, यो क्लिपलाई पनि रेकर्ड गरेर राख्न सक्नुहुन्छ है। अनि सबैले यही क्लिप सुनेर सधैँभरि काम लाग्छ। आज म तपाईँलाई धेरै कुराको चर्चा गर्छु, धेरै कुराको विवेचना गर्ने प्रयास गर्छु। हामी सबैभन्दा पहिले संस्कारमा आज एउटा कुरा भन्न मन लाग्यो। हामीलाई धेरै महिलाहरू अथवा कति पुरुषहरू आउनुहुन्छ, अनि कति मैले अनलाइनतिर पनि देखिरहेको हुन्छु, हामी स्त्री हो, हामी स्त्रीलाई हेर्छन् मान्छेले, रजस्वलाई भई भने हामीलाई चाहिँ यो संस्कार होइन, यो हाम्रो प्रकृतिको नियम हो भन्छन्। तर हाम्रो संस्कार हो यो, हामी यसैलाई तपाईँलाई बुझाउने प्रयास आज गर्छौं। आद्यम रजस्वम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयोः शुक्ले सद्वारे सत्तनौ दिवा। यो संस्कार प्रकरण मुहूर्त चिन्तामणीमा लेखेको श्लोक पहिलो श्लोक हो। के भन्छ शास्त्रले भन्दा, कन्या सबैभन्दा पहिलोचोटि रजस्वला भइन भने, ऋतुधनमा भइन भने होइन, सबैभन्दा पहिलोचोटि हुँदा माघ महिनामा, मंसिर महिनामा, वैशाख महिनामा, अनि असोज महिनामा, फागुन महिनामा र जेठ अनि साउन महिनामा भयो भने, त्यसमा पनि शुक्ल पक्ष भयो भने कति राम्रो हो। त्यसभित्र पनि सोमबार, बुधबार, बिहिबार र शुक्रबार भयो भने असाध्य राम्रो हुन्छ भन्छ शास्त्रले। आद्यम रजस्वम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयो शुक्ले सद्वारे सत्तनौ दिवा। कति राम्रो, त्यसमा पनि शास्त्रले अझै यहाँ खुलाएर लेखेको छ। त्यसमा पनि के हुन्छ, दिउँसो भयो भने झन राम्रो रे, राधे राधे। धेरै कुरा छ, पहिलो बार महिला दिदी बहिनी आमाहरू अथवा हाम्रा चेलीबेटीहरू पहिलो आजभोलि त मिन्स भन्नुहुन्छ क्या तपाईँहरू, महिलाहरू रजवर्ती हुने है, हामीहरूलाई के भन्छौ, ऋतुस्राव भन्छौ, ऋतु धर्म भन्छौ हामी। यो चाहिँ सबैभन्दा पहिले के हुँदो रहेछ, माघ महिनामा, मंसिरमा, वैशाखमा, असोजमा, फागुनमा, जेठमा र साउन महिनामा, त्यसमा पनि शुक्ल पक्ष पर्यो भने त झनै राम्रो हुँदो रहेछ, राधे राधे। यो खालको भयो। अब यो हामीलाई धेरैले तपाईँहरूले सोध्नुहुन्छ क्या, धेरै प्रकारका संस्कारहरू हुन्छन्। अब यो संस्कार त हामीले 16 संस्कार त सबैले सुनेको हो है, अब हामीले कहाँबाट पाउनु 40 संस्कार होइन। अब यो धेरै कुराहरू छन्, ए यसमा यसको लामो व्याख्या हुन्छ। 40 संस्कारको बारेमा म अर्को दिन समय मिलेछ भने बताइदिउँला। आज हामी भ्याइयो भने 16 संस्कारको कुरा गर्छौं, आज भ्याइएन भने भोलि भए पनि, अरू आज कति भ्याइन्छ त्यसमा अरू भोलि पनि थपेर 16 संस्कारको बारेमा चर्चा गर्न मन लाग्यो क्या योपालि मलाई है। मैले ऋतु धर्मको बारेमा भने, अब नक्षत्र के केमा पर्दा राम्रो हुन्छ होइन, यो रज दर्शन गर्ने शुभ नक्षत्रहरू कुन हुन्, श्रुते त्रयमृदो क्षिप्र ध्रुव स्वातो सीताम्बरे मध्यम च मूलाधि तेभे पितृमिश्रे परेश्व सत। कति राम्रो लेखाएको छ यहाँ हेर्नु त है, यहाँ के लेखाएको छ भने श्रवण नक्षत्रमा, श्रवण नक्षत्र, धनिष्ठ नक्षत्र, शतभिषा नक्षत्र, अनि मृगशिरा, रेवती, चित्र, अनुराधा, हस्ता, अनि अश्विनी, तिस्या, अनि उत्तर भाद्रपदा, उत्तर साढा र उत्तर फाल्गुने तीनटा र रोहिणी, यस्ता त्यति मात्र होइन, स्वाति नक्षत्रमा, त्यहीमाथि पनि सेतो वस्त्र, पहिलोचोटि रज धर्मको दर्शन गर्नु राम्रो हुन्छ, बुझ्नुभयो। अनि
मूल नक्षत्रमा, पुनर्वसु नक्षत्रमा, मंगल नक्षत्रमा, विशाखामा, कृतिकामा होइन, अनि यो अलिकति यस्तोमा ऋतु धर्मको लागि चाहिँ देख्यो भने अशुभ हुन्छ। अनि अरू बचेका सबै नक्षत्रहरूमा के हुन्छ, एकदमै धेरै अशुभ हुन्छ। हामीले भन्ने गर्छौ नि, पहिलोचोटि रज धर्म भएको, रजस्वला भएको छोरीहरूलाई बाबाले हेर्न हुँदैन, दाजुभाइले हेर्न हुँदैन, हेर्न हुन्छ तर यो नक्षत्रहरू मिलाएर साइज जुराएर एक महिना पछाडिको समयमा शुद्ध भएको बेलामा हेर्ने चलन छ होइन। अब यो विशेष गरी पहिलोचोटि रज सोला अथवा रक्तस्राव भएको बेला हेर्न नहुने निश्चित समय के हो त प्रभु, भद्रा निन्द्रा संक्रमे दर्श रिक्ता संध्या षष्ठी द्वादशी वर्धृतेषु रोगष्टम्या चन्द्र सूर्य परागे पतिचाद्यम नो रज दर्शनम सात। आज एकदमै बुझ्नुपर्ने कुरा छ है हजुर, बुझ्नु भएन भने घाटा लाग्छ फेरि। आज तपाईँले कुरो बुझ्नु भएन भने हामीलाई भोलि फोन गर्नुहोला अनि हामी त्यसको लागि बताउनेछौ है। सबैभन्दा रजस्वला धर्म भनेको सुतेको बेला भयो भने, भद्रकालमा भयो भने अशुभ मान्ने गरिन्छ। आइतबारको दिन, संक्रान्तिको दिन, औंसीको दिन, चतुर्थी, नवमी, चतुर्दशीको दिनमा रजस्वला भयो पहिलोचोटि भने त्यसलाई पनि अलि शरीर रोगी हुन्छ है, त्यस पछाडि ख्याल गर्ने, बुझ्नुभयो कि भएन। अनि षष्ठी, द्वादशी, अष्टमी, वैधृति योग, व्यातिपात योगमा पर्यो भने के हुन्छ, रोगले ग्रसित हुन्छ। त्यो मात्रै हो र, अनि सूर्य ग्रहण लागेको बेला, चन्द्र ग्रहण लागेको बेला पनि के हुन्छ, अशुभ हुन्छ रे। अब अर्को एउटा कुरा, फेरि महत्वपूर्ण कुरा, हामीले सामान्य कुरा लिन्छौ ठिक छ, मिन्स हुनुभयो, अझ तपाईँले ऋतु धर्म हुनुभयो, नसुने हुनुभयो होइन, तर त्यो नहुने पनि साइज छ हजुर हाम्रो ज्योतिष शास्त्रमा त। त्यस्तो रजस्वला भएको बेला पवित्र तीर्थमा गएर नहुन हुँदैन, सकभर घरमा पनि बाथरूममा नहुन हुँदैन, छुट्टै पानी अरूलाई थाप्न लगाएर अलि अलग्गै ल्याएर त्यो पानी अन्त नजाओस् ती माटोमा बिलाओस् त्यस्तो ठाउँमा गएर नहुनुपर्छ। हाम्रो विधिले त हो नि, आजभोलि कसले मान्दिने हाम्रो कुरा, कसले सुनिदिने हाम्रो कुरा, हुन चाहिँ त्यो है। फेरि कुनै कुनै मान्छेहरू कहिलेकाहीँ रजस्वला भएको बेला जस्तै पवित्र नदीहरू तर्न पनि हुँदैन भन्ने शास्त्रमा लेखेको छ, म सबै कुरा भन्ने छु आज। पवित्र दिन, पवित्र नदीहरू, मन्दिरहरूमा प्रवेश निषेध गरेको छ त्यो बेला मान्छेलाई, नहुन त कुरै परै जाओस्। अब नहुने पनि दिन छ हजुर, रजस्वला भएको मान्छेले कुन दिन चाहिँ नहुने सुनिश्चित। यो कहाँ ल्याएको गुरु भन्नु होला, फेरि मलाई आएर गाली गर्नु होला, फेरि आजभरि फेरि मैले आएर पढ्नु सन्नु छैन, बुझ्नु छैन, आकाशबाट खुतुक्कै झर्या जस्तो गर्नुहुन्छ फेरि होइन। यो होइन हजुर, सबै हामीलाई भगवानले बनाउनु भएको देन हो, भगवानले गर्नुभएको चिन्तन हो, भगवानले गर्नुभएको सबै आशीर्वाद हो, यो सबै भगवानको वचन हो, यसलाई मान्नै पर्छ हजुर। मान्नेन भने दुःख पाइन्छ, दुःख पाएका धेरै घटनाहरू छन् होइन। शास्त्रले लेखेको छ कुन कुन बेलामा गएर चाहिँ स्नान गर्यो भने हामीलाई शुभ हुन्छ, हाम्रो शरीर फुर्तिलो हुन्छ, शरीर रोगी हुँदैन। कोही कोही मान्छेले रोगी हुन्छन् नि, पहिले त ठिकै थियो गुरु बा, यो महिनावारी हुन सुरु गरेपछि रोगी भई छोरी भन्ने आउँछ कति आमाहरू मसँग, यहाँ त मलाई थाहा छ। त्यो के भयो त भन्दा तपाईँहरूको नहुने क्रम मिलेन, बार्ने क्रम मिलेन, छुवाछुत गर्न भएन, दोष लाग्छ नि हजुर। स्नान गर्ने मुहूर्त भनिदिन्छु, ऋतु धर्ममा स्नान गर्ने मुहूर्त, हस्ता नील दिश्व मृगमत मैत्र बसु ध्रुवाखे साक्रान्वितै शुभ तिथौ शुभ बासरे च स्नाया दतार्थ भवती मृग पोष वायु हस्ता सिद्धात्री भीररम
लवते च गर्भम लो यहाँ के भन्छ अन्तिममा थाहा छ गर्भम लवते आहा यो साइज मिलेन भने नुहाउने साइज मिलेन भने छिट्टै बिहे गर्छन् अरे कि हजुर म यसो अर्थ भनिदिन्छु ल हजुर हस्ता नीला श्री मृग मैत्र बसु ध्रुवाख्य साक्रान भितो शुभ तिथो शुभवा सरे आहा कस्तो राम्रो श्लोक छ यस्तो पढिरहँदा त आनन्द लाग्छ क्या यस्ता यस शास्त्रका कुराहरू सुन्नु भने तपाईँलाई भन्न पाउँदा झन् आनन्द सुन्नु भएको छ आज मजाले होइन हस्ता नक्षत्र स्वाति नक्षत्र अश्विनी नक्षत्र मृगश्विरा नक्षत्र अनुराधा नक्षत्र धनिष्ठा नक्षत्र ध्रुव संज्ञक नक्षत्र भनेको तिनवटा उत्तरा भनेको तीन उत्तर भाद्रपद उत्तर साढा उत्तर फाल्गुनी होइन तीनटा नक्षत्र उत्तरवाला र रोहिणीमा अनि ज्येष्ठा नक्षत्रमा अनि शुभ तिथिहरूमा शुभबारमा भनेको शनिबार मंगलबार आइतबार पार्न भएन है हजुर यो दिनमा चाहिँ नुहायो भने के हुँदो रहेछ राम्रो हुन्छ अब यी यी दिनहरू छोडेर यी नक्षत्रहरू छोडेर हत्ता र पत्ता खोलामा बस्यो भने के हुन्छ मृगशिरा नक्षत्रमा रेवती नक्षत्रमा स्वाति नक्षत्र हस्त नक्षत्र अश्विनी नक्षत्र र रोहिणी नक्षत्रमा स्नान गरे भने के हुन्छ अतिशीघ्र गर्भ धारण गर्नेवाला हुन्छ अरे बुझ्नुभयो अब यहाँ के हुन्छ भने यो बार पनि मिल्नु पर्यो नक्षत्र पनि मिल्नु पर्यो हजुर दुइटैमा मिलायो भने सबै राम्रो भयो नक्षत्र मात्र लियो भने पनि के हुन्छ छिटै बिहे हुनेवाला हुन्छ अरे भनेको अलिकति चरित्रहीन पनि हुन्छन् कि भन्ने संकेत पनि गर्न खोजे होला शास्त्रले होइन अलिकति यसमा केही न केही अलिकति केही न केही अशुभता पनि देखिया छ मैले बुझेको छु है हजुर

भन्नुहुन्छ, हुँदैन नि हजुर। यो हाम्रा ऋषिहरूले, हाम्रा पूर्वजहरूले गरेका रिसर्च, हाम्रा पूर्वजहरूले गरेका खोज अनुसन्धान साँच्चीकै सत्य छ। यसमा त धेरै कुरा भन्न मन थियो, अब कति कुरा तपाईँलाई पच्दैन पनि नि त फेरि, होइन? भोलि समस्या होला तपाईँ धेरै गुरु बोल्नु भन्नुहोला, त्यही भएर यतिसम्म बोल्न सके मैले। जुन श्लोकमा थियो त्यसमा अलिअलि घटाएर बोलेको छु, धेरै कुरा लेखिदिएको छ हजुर यहाँ त। यो के हो? स्त्रीहरूको ऋतु धर्म, ऋतु संस्कार भनिन्छ यसलाई हजुर, बुझिस्यो हजुर? आज फोन लगाउन नपाए पनि यो कुरा सुन्दा त अलिकति ज्ञान बढ्यो नि आज, होइन? बढ्यो, पक्कै पनि बढ्यो है। अब हामी सोह्र संस्कारमा जाउँ। सोह्र संस्कार मान्छेको सबैभन्दा पहिले के हुन्छ? गर्भधान संस्कार हुन्छ। गर्भधान संस्कार भनेको के हो? भनेको तपाईँ हामी पैदा हुने संस्कार हो। हामी जब मानव हुनको लागि हामीले केही न केही संस्कार गरेन ना, हामी मानव भयौं, होइन? अब यो के हुन्छ? हामी मानवको लागि सोह्रवटा संस्कार मध्येमा सबैभन्दा पहिलो संस्कार हो गर्भधान संस्कार। गर्भधान संस्कार किन भनियो, किन यसलाई एकदमै शुरूमा राखियो भन्दा, गर्भधानै संस्कारित भएन भने मान्छेको जिन्दगी नै एकदम नाराज हुन्छ। मैले भन्ने गर्छु, गाली गर्ने गर्छु, कति कुराहरू चिनामा देखिन्छ, कतिलाई गाली गरिदिएको छु मैले, यसो गर्ने हो भनिदिन्छु म, अब गुरुबालाई सबै थाहा पाउनुहुँदो रहेछ भन्छन्, होइन? अब यो के हुन्छ भने सबै कुरा हामी पढेर आएको कुरा, यही विषयमा हामीले पढ्यो त के गर्ने अब, सबै कुरा देखिन्छ हजुर। ज्योतिष भनेको के हो? चक्षु हो, आँखा हो, देखिन्छ नि हजुर। अलिअलि पढ्नु चाहिँ पर्छ, फेरि पढ्यो भने देखिँदैन। टिको लगाएर, धोती मात्र लगाएर छन् नि आजभोलि बाहुन, त्यस्ता बाहुनले हुँदैन, ब्राह्मण हुनु पर्यो, ज्योतिषमा अध्ययन खारिएको हुनु पर्यो, अध्ययन गर्नु पर्यो, होइन हजुर? त्यसो भयो भने सबै कुरा थाहा हुन्छ। अब सबैभन्दा पहिले गर्भधान मुहूर्त हेरौँ। मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको छैटौं श्लोकमा लेखेको श्लोक वाचन गरे। भद्रा षष्ठी पर्व रिक्ताश्च संध्या भोमार काल कार किनारा देरात्रि तस्त्र गर्भधानम त्यवेन्दकम मैत्रम बारहस्वाति विष्णुवस्वरम बुपेश। गर्भधान मुहूर्तमा भद्रा षष्ठी पर्व रिक्ताश्च, पर्वमा पनि गर्भधान गर्न भएन, भद्रामा पनि गर्न भएन, षष्ठीमा पनि गर्न भएन, षष्ठी तिथिमा हजुर। अब पर्व भनेको के हो? पर्व हामी ज्योतिष शास्त्रले भन्छौं, अष्टमी तिथिलाई पर्व तिथि भन्ने गरिन्छ, चतुर्दशीलाई पनि, औंसीलाई पनि, पूर्णिमामा पनि, यो बेला गर्भधान गर्न भएन है हजुर। यो बेला रहेको गर्व रह्यो भने राम्रो हुँदैन भन्न खोजे हो क्या, बुझ्नुभयो कि भएन? रिक्ता तिथि, चतुर्थी, नवमी, चतुर्दशीलाई रिक्ता तिथि भन्छ, होइन? रिक्ता तिथिको बेला पनि के गर्न भएन? गर्भधान गर्न भएन। नन्दा च भद्रा च जया त रिक्ता पूर्णेतु मध्य शुभ मध्य सस्तो, होइन? तिथिका संज्ञाहरू छन् हजुर। अरू के भन्थ्यो यहाँ? सन्ध्याकाल, सन्ध्या भौमार्क, सन्ध्या बेला पनि गर्भधान गर्न भएन हजुर। मंगलबार है, अनि आइतबार, अनि शनिबार तथा ऋतुकाल भएको प्रारम्भको चारौं दिनसम्म पनि गर्भधान गर्न भएन। यहाँ अलिकति एउटा कुरो के चाहिँ मलाई चित्त बुझेन भने, अब हुन त शास्त्रहरू द्वन्द्वात्मक छन्, कति कुराहरू चाहिँ हामीले मंगलबारको दिन गर्भ संस्कार धारण गरे भने पुत्र हुन्छ भनेर अन्य अन्य शास्त्रमा पाइएको छ, तथापि पुत्र चाहनेवालाले मान्छेले बिहिबार चाहिँ अनिवार्य हो है हजुर। आइतबार मंगलबार पनि भन्छन् पुरस्कारक बार भनेर, तर बिहिबार सबैभन्दा पवित्र दिन हो है हजुर। यी दिनहरूमा के गर्न भएन? गर्भदान गर्न भएन। अनि उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद नक्षत्रमा, होइन, कुन कुन बेला गर्दा चाहिँ अब आफूलाई सुख दिनेवाला सन्तान जन्मिन्छ?

भन्दा उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपदा, मृगशिरा, हस्ता नक्षत्र, अनुराधा नक्षत्र, रोहिणी नक्षत्र, स्वाति नक्षत्र, श्रवण नक्षत्र र धनिष्ठा नक्षत्र अनि सप्तभिष्ठा नक्षत्र यस्ता यस्ता नक्षत्रहरूको दिनमा चाहिँ अनि सकभर ऋतु धर्म भएको दश दिन कट्यो भने, चौध दिन पन्ध्र दिनसम्म रह्यो भने, त्यसमा पनि बिहिबार शुक्रबार बुधबार पर्यो भने त कति राम्रो, आनन्दको सन्तान पैदा हुन्छ। यो सबै कुराहरू संस्कारमा मिल्यो भने हुन्छ है हजुर, संस्कारमा मिलेन भने हुँदैन ल। अब यहाँ धेरै कुराहरू छन् हजुर, अब यो संस्कारहरूमा कति कुराहरू त्याज्य पनि गरेको छ होइन, अब कतिले त्यहाँ लग्नहरू पनि मिलाएर गर्नुपर्छ भनेको छ, त्यो सम्भव हुँदैन। तथापि कति मान्छेहरूको संस्कार हीन भए पनि सन्तान रोकिएका हुन्छन्, सन्तान रोकिएका धेरै वर्ष भयो भने यी सबै कुराहरूलाई तपाईँले पालना गरेर आफ्ना ग्रहहरू हेराएर अनि तपाईँ सन्तान पैदा गर्न सक्नुहुन्छ, आत्तिनु पर्दैन। अबको जमानामा हामी छौं, हामीले पढेको शास्त्रले भनेको कुराहरू मान्नुपर्छ, हामीले भनेको कुराहरू मान्नु भयो भने तपाईँको सन्तान छैनन् भने ग्यारेन्टीको साथमा आउन सक्छ, त्यही दिन भनिदिनेछौ। तपाईँहरू श्रीमान श्रीमती भएर आउने, दुईजनाको चिना हराउने, ग्रहमा दोष भए शान्ति गराउने, अनि ग्रहमा दोष छैन र पनि भएन नि गुरुबा भन्नुभयो भने अनि हामी तपाईँलाई शास्त्र पल्टाएर यो दिन तपाईँलाई हुँदैन, यो दिन तपाईँलाई हुने भयो भनेर हामी भनिदिनेछौ है। अब गर्भधारण संस्कार पछि अब हाम्रो सोह्र संस्कार मध्येमा होइन, गर्भधारण संस्कार पछाडि हाम्रो संस्कार मध्येमा के पर्छ, सबैभन्दा पहिलो संस्कार हुन्छ पुंसवन नाम गरेको संस्कार, दोस्रोमा है हजुर। अब यहाँ कति मान्छेलाई थाहा नहुन सक्छ होइन, अब त्यसपछि सीमन्त नयन संस्कार पनि हुन्छ है, सीमन्त नयन संस्कार भन्दा पुंसवन संस्कार नै पहिले गरिन्छ। यो चाहिँ कति महिनामा गरिन्छ त भन्दा यो चाहिँ तीन महिनामा गर्ने संस्कार हो हजुर, किन त भन्दा यो चाहिँ सकभर पुरुष अथवा स्त्री छुट्याउनको लागि। यहाँ शास्त्रले त के भन्छ भने, अब फेरि यसो बोल्दाखेरि अलिक तपाईँलाई गाह्रो लाग्ला होइन, यहाँ शास्त्रले त के लेखेको छ भने, इस्राम स्त्रीणाम विधुर्बल मुसन्ति विवाह गर्भम संस्कार यो ऋतकर्मसु भर्तुरेवः, पुंसवम कारत विद्वान सहे वैक दिहे थवाहा, नृसिंह दैवज्ञमा लेखेको छ छोरो पाउनको लागि गर्ने संस्कार हो अरे, किनभने संस्कारद्वारा नै मान्छेको सबै कुरा परिपूर्ति हुन्छ, बुझ्नुभयो, संस्कार गरियो भने हुन्छ। तीन महिनामा पुंसवन नाम गरेको संस्कार गरियो भने के हुन्छ, छोरो हुने संस्कार, छोरो हुने मतलब छोरो हुने चान्सेस बढी हुन्छ भन्न खोज्या हो शास्त्रले। तीन किनभने तीन महिनामा छोरा हो कि छोरी हो त्यहाँबाट अङ्गहरू चाहिँ बन्न थाल्छन् क्या हजुर, त्यहाँबाट छुट्टिन्छ, त्यही भएर त्यो कर्म पनि गर्नु अति आवश्यक छ। अब यस पछाडि अर्को छ सीमन्त संस्कार भन्ने गरिन्छ, मैले खता खता सुन्ने गर्छु, सीमन्त संस्कार भनेको सिउँदोमा सिन्दुर हाल्नुपर्छ है गर्भिणीले भन्ने विद्वान गुरुहरूको मुखारविन्दबाट सुनेको थिएँ कता कता, तर यो एकदमै झुटो हो हजुर। सीमन्त नयन संस्कार गर्यो भने के चाहिँ हुन्छ भने, गर्भमा रहेको बालकको चाहिँ रौँ उत्पत्ति गर्नमा सहायता दिन्छ भनेर शास्त्रमा लेखा छ, बुझ्नुभयो, के लेखा छ भने सीमन्त नयन संस्कार गरिसकेपछि बालकको, अब कति मान्छेको के हुन्छ भने बच्चा जन्मियो तर बच्चा जन्मिँदाखेरि कसैको कपाल हुन्छ कसैको चाहिँ कपाल हुँदैन नि बच्चाको होइन, मान्छेले के भन्छ नि यहाँ, कपाल धेरै भएको बच्चा जन्मियो भने रोगी हुन्छ, त्यस्तो भन्नुहुन्छ हुँदैन, कसैको कपाल एकदमै हुँदै हुन्न नि त,
यो चाहिँ निरोगी हुन्छ भन्छन्, त्यो होइन हजुर। कपाल हुने र नहुनेमा गर्भिणी महिलाले बच्चा गर्भमा भएको बेला होइन यो चाहिँ तीन महिना चार महिना पाँच महिना छ महिनासम्म गरिने संस्कार, यसलाई विशेष छ महिनामा गर्नु भन्छन् होइन। यो चाहिँ जति स्त्री मान्छे चाहिँ कपाल कोर्दै आफ्नो सिन्दुरमा सिन्दुर लगाइन् कपाल मिलाइन् भनी अनि छ महिनामा चाहिँ यो श्रीमन्त नयन संस्कार गरे भने बच्चाको चाहिँ रौँ धेरै बढ्छ अरे क्या हजुर, रौँको परिपक्वता रौँमा विकास बढी हुन्छ अरे। अब यसको लागि अर्थमा भनिदिन्छु के गर्नु, हामीले के गर्न सकिन्छ भन्दा गर्भिणी महिलाले कहिल्यै पनि सिन्दुर नलाइकन बस्न हुँदैन एक अर्थ। अर्को कुरा छोरी मान्छेको गहना भनेको श्रृङ्गार हो, श्रृङ्गार बिना श्रृङ्गार रहित कहिल्यै पनि बस्न हुँदैन। सिउँदोमा सिन्दुर कपालको रची टिक्क परेर बस्यो भने के हुने भयो बच्चालाई पनि त्यसले धेरै कुरामा असर गरिरहेको हुन्छ। त्यसको प्रभाव तपाईँ हाम्रो छोराछोरीमा संस्कार, तपाईँ हाम्रो छोराछोरीमा चाहिँ भोलिको दिनमा विद्या धन सम्पत्ति सबै संस्कारद्वारा प्राप्त हुने त हुने होइन र। अब यहाँ के लेखाएको छ भने यो संस्कार श्रीमन्त संस्कार पनि गर्ने नियमहरू छ, म यो पनि तपाईँलाई जानकारी गराउँछु। जीवा परिदिने मृग जनी रीति श्रोता दिति ब्रग्न गर्भ रिक्ता मार्क रसाष्टवर जतिथि भीम सिथाधिपे पौरवे श्रीमन्तोष्टमाष्टमासी सुबदै केन्द्र त्रिगुणे खले लभीरि त्रिशुवा ध्रुवान्त सदेहे लग्ने सपुमां सके। यहाँ धेरै कुरामा अब नियमहरू बताइरहेको छ, बिहिबार आइतबार अनि मंगलबारमा मृगशिरा पुष्य नक्षत्र भनेको तिष्य नक्षत्र मूलमा श्रवण नक्षत्रमा पुनर्वसु नक्षत्रमा हस्त नक्षत्रमा अनि चार नौ र चौध तिथिमा औंसीमा द्वादशीमा षष्ठी अष्टमी तिथिमा यी सबै कुराहरू छोडेर गर्भ मासको एक महिना छोडेर यानि कि छैटौं महिना भइसकेपछि शुभ मुहूर्तमा सबै ग्रहहरू केन्द्रवर्ती भएको बेलामा अथवा त्रिकोण भनेको पाँच नौ घरमा एकदम शुभ ग्रह भएको बेला पाप ग्रह तीन छ एघारमा भएको बेला होइन श्रीमन्त संस्कार शुभ हुन्छ भनेर लेखाएको छ यहाँ। अब यो श्रीमन्त संस्कार भनेको चाहिँ भगवान विष्णुको पूजा गर्ने संस्कार हो। भगवान विष्णुको पूजा गरिन्छ श्रीमन्त संस्कारमा। अब मान्छेले बुझ्दैनन् अब यो अब आजभोलि दुई चौरा खाने चलन छ भुँडी देखाउने अब फेरि अब यो कुरो भनिदिइहाल्छु फेरि आइहाल्यो कुरो होइन बोल्न मन लाग्छ फेरि मलाई। गर्भवती महिलाले त्यसरी गर्भिणी महिलाले पेट देखाएर दुनियाँलाई देखाउन हुँदैन, भोलि जे पनि हुन सक्छ यो चाहिँ पक्का हो फेरि, किनभने हामी त संस्कार गर्दैछौ, हामी त संस्कारलाई संस्कार मान्दैछौ संस्कारै बन्दैछौ हामी। अब त्यो भएको नभएको चाहिँ फोटो खिचेर जात्रा गर्ने हो हत्तेरी कस्तो लाज नभएको है, त्यो गर्न हुँदैन राम्रो होइन हजुर। अब रिसाए पनि तपाईँहरू रिसाउनुहोस् केही फरक परेन के गर्नु होइन। अब के छ भने श्रीमन्त संस्कारलाई कति कति विद्वानहरूले के संस्कार पनि भन्ने गरेका छन् अरे। शास्त्रमा के लेखाएको छ भने कल लगनाश बया वास्थित करोत मृति समुद्भव केश उम्रिने संस्कार भएकाले यसलाई केश संस्कार पनि भनिन्छ श्रीमन्त संस्कारलाई हजुर है। अनि यहाँ शास्त्रमा के आचार्यले के भन्नुभएको छ भने सबैभन्दा पहिलो मासमा रक्त सञ्चयको वृद्धि हुन्छ अरे, द्वितीयमा पिण्ड स्वरूप हुन्छ अरे बच्चा क्या शिशु, तृतीय महिनामा अङ्गको अलिअलि निर्माण हुन्छ अरे भनेको मैले भनेको थिएन, तीन महिनामा बल्ल के हुन्छ जातकको चाहिँ छोरा हो कि छोरी तीन महिनापछि थाहा हुन्छ, अनि चारौं महिनामा हड्डीको विकास हुँदै जान्छ हजुर, पाँचौं महिनामा छालाहरू निर्माण हुन्छन् क्या हजुर, अनि बल्ल हाम्रो
डाक्टर साहबहरूले भनिदिनुहुन्छ अब चाहिँ हेर्न मिल्छ है भनेर छालाहरू पनि पुरै बनिसकेपछि छैटौं महिनामा रोम रोम भनेको कपाल रौ होइन रौ उत्पन्न हुन्छ अरे सातौं महिनामा चेतना सुरु हुन्छ डर भय चिन्ता भोक प्यास चेतना आठौं महिनामा के हुन्छ आठौं र नौ दुईटा महिनामा चाहिँ के हुन्छ शरीरको विकास हुन्छ पुरै चेतना पनि भयो छाला पनि भइसक्यो रौ पनि आइसक्यो हड्डी पनि बन्यो सबै अङ्ग भङ्ग पनि पूरा परिपूर्ण भयो अब आठ र नौ महिनामा चाहिँ शिशुको के हुन्छ अङ्गहरू एकदम बलिवान हुन थाल्छन् त्यही भएर सात महिना कटिसकेपछि सातौं महिनादेखि भयो भने अलि सातौं महिना झनै गाह्रो होइन

भित्र पर्दैन प्रभु। तँ अहिले के हो? पश्चिमाहरूको संस्कार हो। हाम्रो संस्कारको नामै छुट्टै छ। हाम्रो संस्कारले के भन्छ भन्ने भनिन मैले, सारी चोलो लगाएर भगवानको पूजा गर्नु बसेर भन्छ, अनेक थरीका त नाटक नगर्नु भन्छ हाम्रो संस्कारले। त्यो नाटक राम्रो होइन। त्यो गरेको भनेको संस्कार नभएका व्यक्तिहरूले गर्ने हो है हजुर। अब आज मैले पाएको छु भन्ने छ भन्ने हो मैले त, किनभने शास्त्र हातमा छ, शास्त्र मैले पढिएको छु, शास्त्र भन्दा विहित कर्म गर्नेलाई हाम्रो धर्ममा आएर सनातनले त गाली गर्न पाउँछ नि हजुर। कि म सनातन होइन भन्नुहोस्, तपाईँलाई भनेकै होइन, तपाईँ हो, तपाईँ धार्मिक हो, तपाईँ संस्कार मान्नुहुन्छ, गुरुबा भन्नुहुन्छ, भगवानलाई मान्नुहुन्छ भने त भनेको मान्नु पर्यो नि शास्त्र मान्ने मान्छेले त। शास्त्र पनि मान्छु, यस्तो यस्तो पनि गर्छु भनेर कहाँ पाइयो त हजुर? पाइयो नि होइन। अब जातकर्म गर्ने संस्कार के हो त भन्दा

दशके विघस्रे मृदु ध्रुव क्षिप्र प्रचुरु स्यात्। यो साधारण के भन्छ भने जातक कर्म गर्नु भनेको धेरै राम्रो संस्कार हो, जातक कर्ममा सूतक लाग्दैन भन्दै अहिले फेरि अब जातक कर्म क्रिया कुर्यात् पुत्रायुः श्रीवृद्धियते ग्रह दोष विनाशाय सूतिका शुभ विक्षिदे। यो संस्कार गर्न पाइँदैन क्या, यो चाहिँ थाहै नहुने भयो। म तपाईँलाई भनिदिन्छु गोप्य कुरा, यो जातक कर्म भनेको के हो भने जब छोरो जन्मियो, छोरी जन्मिन्, एउटा कुनै बच्चा जन्मियो भने नाल काट्नुभन्दा अगाडि ग्रह शान्ति गर्नुपर्छ बच्चाको आयु वृद्धिको लागि। के ल्याएको यहाँ श्री वृद्धियते, श्री आयु आरोग्य ऐश्वर्य धन सम्पत्ति वैभव। हामी कर्म गर्दैनौ भने मेरो छोरो बिरामी हो, मेरो छोरो दुःख पायो भने चाहिँ दौडेर आउँछौ गुरुबारसँग, होइन हो कि भनिन्छ त हो। त्यही भएर गुरु बिग्रियो। हामी के भन्छौ छोरो जन्मिने जन्मिने बित्तिकै पहिले एउटा ग्रह शान्ति गर्नु है, ग्रह पूजा गर्नु भन्छौ। कसले गर्ने त्यहाँ त्यो बेला झन् आजभोलि त अब प्राय हस्पिटल भन्न थाल्यो, थाहै दिँदैन, अलिकति त्यहाँ कर्म हीन भयो है हजुर। अब अर्को कुरो के छ भने जातक कर्म यो गर्नु भनेको के हो भने प्राण नारी बदनाथ पुंसो जात कर्म विधि यते है, नाल छेदन भन्दा पहिले यो कर्म गर्नु, किनभने जात कर्म क्रिया कुर्याद पुत्रायो श्री यते श्री ही वृद्धि ही आयु वृद्धि ही ऐश्वर्य वृद्धि ही हुन्छ त गरे भने। हामीले कहिले कहीँ सुनेको छैन भागवतमा भगवान श्री कृष्ण जन्मिँदाखेरि नन्द बाबाले के गर्नुभयो, कति दान आमा त्यत्रो गाई दान गर्नुभयो अरे है नन्द बाबाले। त्यही भएर भगवान हेर्नु त कति पराक्रमी हुनुहुन्छ भगवान श्री कृष्ण, संसारले पूजित हुनुहुन्छ। ल हेर्नुहोस् संस्कारले गर्दाखेरि हो त, साँच्ची के हो। तपाईँहरू पनि आफ्नो छोराछोरीको संस्कार गर्नु है। तर अर्को कुरा भन्छु, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, जे कुरा पनि अलिकति पहिले हामीसँग खबर लिनु है हजुर। भरे के हुँदैछ भने गुरुबा भन्नु भने हामी कहाँ पुग्या हुन्छौँ, बर्बाद हुन्छ। बरु नम्बर छैन भने टिप्नु होला, म एकैछिनपछि यो भन्छु है, नम्बर भनिदिन्छु आजमा। नम्बर भनिसकेपछि तपाईँहरूलाई पनि सजिलो होस् भनेर होइन। अब यो जातक कर्म गरिसकेपछि अर्को एउटा कर्म आउँछ, जातक कर्म गरिसकेपछि हाम्रो संस्कारले के भन्छ, नामकरण संस्कार। कति दिनमा गर्ने त, कोही पाँच दिनमा भन्छन्, कोही फुपू ल्याएर गर्ने भन्छन् होइन। प्राय जसो यो गुरुङ मगर राईहरू चाहिँ अब आफ्नो निनी ल्याएर गरिदिने, अनि के भन्छ को आफ्नो हुन्छ नि आफूभन्दा ठुलो फुपूहरू

भिनाजुहरूले आएर नाम सुनाइदिने चलन छ भन्नुहुन्छ, त आफ्नो ठाउँमा संस्कार त्यसलाई पनि नमास्नु। तर हाम्रो शास्त्र ज्योतिष शास्त्रले वैदिक शास्त्रले भन्छ एकादशे द्वादशके एघारौं दिनमा, पहिलो एघार दिनमा भ्याइएन भने बाह्रौं दिनमा गर्दा पनि फरक पर्दैन भन्नेहरूले है। यो मुहूर्त चिन्तामणीको श्लोक है हजुर। यो अब यो अब के छ भने जातक कर्म सँगसँगै नामाकरण संस्कार हुन्छ। नामाकरण संस्कार गरिसकेपछि नामाकरण गर्ने संस्कारमा पनि धेरै कुरामा फरक हुन्छ। नामाकरण गर्ने संस्कारमा ग्रह पूजा पनि गर्ने विधान छ। सामान्यतया ग्रहको आह्वान त्यो शान्ति कलश भन्दा मुख्य कलशमा चाहिँ हामीले आह्वान गर्नै पर्छ। गौडादी षोडश मातृहरू पूजा गर्नै पर्छ त्यहाँ, त्यसको आह्वान अनिवार्य हुनुपर्छ हजुर। अब यसमा कर्महरू एकदमै बिग्रिएका छन्, तसर्थ कर्महरू नबिगारौं भन्छु म चाहिँ होइन। अब कर्मै बिगारिसकेपछि त कसको के लाग्यो र नभएदेखि यसरी हामीले चाहिँ कर्महरू गर्नुपर्छ। अब यहाँ शास्त्रमा धेरै कुराहरू छन् हजुर है, शास्त्रहरूमा धेरै कुराहरू बताइएको छ। हाम्रो संस्कार मध्येमा मैले आज के भने नामाकरण संस्कारसम्म बताएँ तपाईँलाई होइन। अनिखेर चाहिँ भोलिदेखि म फेरि तपाईँलाई अब यहाँ केसम्म लेखेको छ भने सुत्केरी महिलाले नुहाउने दिन चाहिन्छ, मन लागेको दिन नुहाउन पाइँदैन। तर पहिलो नुहाइ है, फेरि सुत्केरी भइयो पहिलोचोटि नुहाउँदाखेरि चाहिँ साई धेराउनुपर्छ भनेको छ। यसलाई सम्भव आज भएन, कार्यक्रमको हामी लगभग अलि पछाडि आइसकेका छौं। प्राविधिकबाट हात हलिरहेको छ, समय सकिन आँटो है गुरूजी भन्दै हुनुहुन्छ। तसर्थ अलि सम्भव कम हुन्छ नि त, त्यही भएर अर्को दिनमा हामी कहिलेकाहीँ सम्भव भएछ भने तपाईँहरूलाई मैले यहाँबाट अगाडि संस्कारमा नामाकरण संस्कारदेखि अब उता होइन छ नि त। अब दाँत कति महिनामा पलायो भने राम्रो हुन्छ, मान्छेले बाह्र महिना दाँत पलाउने अशुभ भन्छन् रे, आठ महिना भयो, यी सबै कुराहरू छन्। यसको बारेमा चर्चा अवश्य मेव म गर्नेछु। तपाईँहरू दैनिक रूपमा कार्यक्रम सुन्नुको फाइदा भनेको सबै कुरो थाहा हुन्छ। अब कहिलेकाहीँ सुन्नुभयो भने चाहिँ फेरि अलिक गाह्रो हुन्छ है हजुर। त्यसो हुँदाखेरि आजको लागि भने चाहिँ यतिमै तपाईँलाई मैले टुङ्ग्याइदिएँ। भोलि अथवा पर्सि कहिले सम्भव छ, हामी सम्भव भयो भने यहाँबाट अगाडि पक्कै पनि जाने नै छौं। आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको यो अन्तिम भागमा आइसकेका छु है। हामी कार्यक्रमबाट ओझेल पर्नुपर्ने बेला भइसकेको छ। तपाईँको दिन आनन्दमय मंगलमय भगवत चिन्तनमय रहोस्। तपाईँहरू सबैजना खुशी आत्मसन्तुष्टि गरेर बस्नुहोस्, सबैजना भगवत भक्त बनेर बस्नुहोस्। सबै सबैलाई आशीर्वाद। आजको लागि भने म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आगे चाहन्छु। तपाईँ र मेरो भेट भोलि कार्यक्रममा पुनः भेट हुनेछ। तबसम्मको

0: मंगलमय भगवत चिन्तनमय रहोस्। तपाईहरू सबैजना खुशी आत्मसन्तुष्टि गरेर बस्नुहोस्। सबैजना भगवत भक्त बनेर बस्नुहोस्। सबै सबैलाई आशीर्वाद। आजको लागि भने म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आगे चाहन्छु। तपाईँ र मेरो भेट भोलि कार्यक्रममा पुनः भेट हुनेछ। तबसम्मको
1: मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ भाग छैन।
3: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि। तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
4: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, फुकार, स्याम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
3: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
5: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
8: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
8: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
6: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार, उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी, भोलिको उपलब्धता, गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्त्व एवं भिटामिनहरू, इण्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
9: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
9: ए रमेश, पर्ख न, कता हेरेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
9: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
9: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
10: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
13: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
14: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
13: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
14: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
13: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
14: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
13: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
14: प्रोप्राइटर लक्ष्मण चौधरी। सम्पर्क मोबाइल नम्बर 9864350076, 9848067187 र 9869584478।
13: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
15: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
16: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
17: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
16: डढेलोले वन्य जन्तु तथा पंक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
15: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
17: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
16: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
15: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
18: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ छ।
19: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 9 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिहरू असन्तुष्ट। धेरै पालिकाहरूको समयमै बजेट आयो, केही पालिकाहरूको बाँकी। बजेट ल्याएका पालिकाहरूको प्राथमिकतामा पूर्वाधार, प्रविधि र सुशासन। मध्य र पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा एन्थालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको 5औं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी, विरोधको छानबिन, उम्मेद्वारी खारेज तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने रासपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामी छाने निर्विरोध भइसक्नु भएको छ। 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो। यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रासपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनैतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ। धेरै पालिकाहरूले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बजेटमा यसैका अधुरा योजना पूरा गर्ने, पालिकाहरूलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख छ। दुर्गम भेगका केही पालिकाहरूले भने भौतिक पूर्वाधारका क्षेत्रहरूलाई प्राथमिकता दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाहरूले सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाहरूले सभामा बजेट पेश गर्न सकेका छैनन्। केही पालिकाहरूका मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्यमा समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकाहरूमा आन्तरिक विवाद र कतिपय पालिकाहरूले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि समयमा बजेट पेश गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आउँदो आर्थिक वर्षका लागि सबै पालिकाहरूले असार 10 गतिभित्र गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्छ। देशका 6 महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरपालिकाको कुल बजेट आउँदो आर्थिक वर्षका लागि झण्डै 54.3 अर्ब पुगेको छ। काठमाडौँ महानगरपालिकाले 25.88 अर्ब, ललितपुर महानगरपालिकाले 7.48 अर्ब, 87 लाख, पोखरा महानगरपालिकाले 7.15 अर्ब, 25 लाख, भरतपुर महानगरपालिकाले 5.51 अर्ब, 70 लाख, वीरगंज महानगरपालिकाले 4.42 अर्ब, 34 लाख र विराटनगर महानगरपालिकाले 3.56 अर्ब, 47 लाख रूपियाँको बजेट ल्याएका छन्। महानगरपालिकाहरूको बजेटमा पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। गैरातिर आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा 4 दिनका लागि विदा दिइएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन भने घटेको छ। हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 82-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। यो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले हिजो राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका समस्या समाधान गर्ने गरी नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले देशले 7% आर्थिक वृद्धि दर हासिल गर्न 20% भन्दा बढ़ी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। व्यवसायहरूको कुरा सुनेपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायमा त्रास सृजना गरेको व्यवसायहरूको भनाइ छ। साथै बैंक पिच्छे फरक र झन्झटिलो गरेको रहेको केवाईसी प्रक्रियालाई अन्त्य गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरिएको छ। त्यसै गरी बैंकको किस्ता र ब्याज तिर्न नसकेका उद्यमीलाई तत्काल कालो सूचीमा राख्नको सट्टा व्यवसायको प्रकृति हेरी पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिनुपर्ने चेम्बरको माग छ। नेपाल प्रहरीले गैर कानूनी रूपमा नेपालमा बसोबास गरेका 24 बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयंभूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लू र सीता पाइला क्षेत्रमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय पत्र खोल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसाले गैर कानूनी रूपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब विदेशको खबर। भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा 2 शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो 7.2 म्याग्निच्यूट र झण्डै 39 सेकेण्ड पछि 7.5 म्याग्निच्यूटका शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु क्यारेबियन तटीय शहर मोरन नजिक रहेको र यो काराकासबाट झण्डै 168 किलोमिटर पश्चिममा पर्छ। भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सड़कमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ। भूकम्प स्थानीय समय अनुसार बेलुकी 6:04 गएको हो। राष्ट्रिय विदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको पूर्ण विवरण भने आउन सकेको छैन। भूकम्पपछि हजारौं मानिस तथा कार्यालयबाट बाहिर निस्किएर सड़क र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन्। ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास समेत बन्द भएको खबरमा उल्लेख छ। अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ। अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाली टोलीलाई निलम्बन गरेको हो। फिफा काउन्सिल ब्यूरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। अरू खेलकुद गतिविधि पनि प्रभावित हुनेछन्। विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन्। एन्फा पटक पटक विवादित र निलम्बनमा पर्दै आएको छ। यस्तै खेलकै अर्को प्रसंगमा भर्खरै सम्पन्न खेलमा विश्वकपका लगातार तीन खेलमा जीत निकाल्दै मेक्सिको समूह एकको विजेता बनेको छ। तेस्रो खेलमा चेक रिपब्लिकलाई 3-0 पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो। मेक्सिकोका लागि माटियो चाभेजले खेलको 98 मिनटमा गोल गरेका थिए। यस्तै 61 मिनटमा जुनियो क्यूनाजले गोल गरेका छन्। इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै नतिजा 3-0 स्थितिमा ल्याएका छन्। यता अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। दोस्रो हाफमा थेपोलो मोसेनकोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्याएका छन्। समूह तालिकामा 4 अंक बटुल्दै उसले पहिलो पटक नकआउट चरणमा प्रवेश सुनिश्चित गरेको छ। यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्लिकसँगको खेल बराबरी गरेको थियो। दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा 4 अंक जोडेको छ। दक्षिण कोरियाले एक खेलमा मात्र जित हात पार्दा उसले 3 अंक बटुलेको हो। अर्को चरण जानका लागि दक्षिण कोरियाले कुर्नुपर्ने भएको छ। एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिहरूको असन्तुष्टि। धेरै पालिकाहरूको समयमै बजेट आयो। केही पालिकाहरूको बाँकी बजेट ल्याएका पालिकाहरूको प्राथमिकता पूर्वाधार प्रविधि र सुशासन। मध्य र पूर्व भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँख खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, धनजनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा एन्फालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरण।
1: बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाजे।
4: जीत पुरवाली यह साल तो निश्चिंत हुई गवा गए।
5: हाँ तब पतलिया याद करो तो जू डराए लागत था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
4: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल कर आ।
6: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है। यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
7: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
8: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
8: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
10: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
11: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरीगाउँमा जाने नि।
12: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825551207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
13: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
14: लो किन नि, के भयो सन्चो भएन?
13: होइन, यतिकै जाने मन लागेन।
14: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
14: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
15: नमस्ते, कति कामले पाल्नु भयो?
14: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
15: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
2: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
3: ए लिनुस् त।
2: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
3: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
2: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
3: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
2: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
4: हाम्रो यहाँ हान्ड कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
0: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 45 875।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: ए राम लौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
6: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
7: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
8: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
9: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार, उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
8: ठाकुरबाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टेलर, पावर टेलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर्स, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनो

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz गर्दन सधै बाजिसन
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त

0: तपाई मात्रै चुरोट स्तुति गाजा पुकार जाँड दारू खाइरहनु भएको छैन, तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति पुकार सेम्बहार गाजा चुरोट खाई दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सबैजनालाई नमस्कार छ है।
4: नमस्कार।
3: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
3: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
3: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार आफन्त छिमेकी साथी सङ्गी सबैलाई सचेत गराउँ है।
3: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो, पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुनर्निर्मित ट्र्याकबाट गाड़ी चलाउने तयारी। रोशीकोला बढ्नसाथ सड़क बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अंक नपाएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी राष्ट्रपतिले ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च, ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाले ज्यान गुमाए। र विश्वकप फुटबलमा समूह ईबाट आइभरेको इक्वेडर र कुरा साउर नट आउट चरणमा पुग्ने प्रतिस्पर्धामा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 99 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,999 जनाले मतदान गरेका छन्। रासोपा निर्वाचन आयोगको अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 जनाले प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकाले मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। यस अनुसार झण्डै 1,300 प्रतिनिधि मतदानमा सहभागी नै भएनन्। 99 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री भारेन्द्र शाह निश्चित हुनुहुन्छ। राष्ट्रपा निर्वाचन आयोगका अनुसार आजै केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरेर पदाधिकारीका लागि मतदान हुनेछ। राष्ट्रपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 तथा महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ट्र्याकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार 15 गतेदेखि नयाँ ट्र्याकबाट आवागमन शुरू गरिने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशीखोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन गर्दै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालो पत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8,50,00,000,000,000 स्रोत सहमति दिएको छ भने बर्खीखोलादेखि पिप्लीसम्मको 3.2 किलोमिटर सड़क खण्ड जापानको जाइकाको 2,63,00,00,000 रूपियाँ बराबरको अनुदानमा पुननिर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,699 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा बढ़ी विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को परीक्षा फल प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्। विद्यार्थी रंजित कार्कीले परीक्षामा लेखे अनुसारको अंक नआएको बताउनुभयो। परीक्षा फल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि गर्नुभयो। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्य अन्याय हुने उहाँको भनाई छ। विद्यार्थी स्मृति खतिवडाले परीक्षा फलप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट असन्तुष्ट रहेको उहाँको भनाई छ। नतिजाको पुनः योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनः जाँच गर्नुपर्ने उहाँको माग छ। विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भाइल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भएको हो। थप 4,500 भाइल खोप आउँदो केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको मन्त्रालयले जनाएको छ। ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखेको दलबाट उम्रिएका बिरूवालाई झण्डै 1 महिनापछि अर्थात अषाढ शुक्ल एकादशी हरिशयनी एकादशीका दिन विधिपूर्वक मठमा सार्ने चलन रहेको छ। हिन्दू संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूजिने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ। अब विदेशको खबर। आप्रवासी विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन हिरासत आईसीईमा ज्यान गुमाउनेहरूको संख्या 1 दशकीय उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै एटीएफ हिरासतमा वार्षिक मृत्यु दर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको छ। यो दर जो बाइडेन शासनकालमा झण्डै 4 गुणा र ट्रम्पको पहिलो कार्यकालको तुलनामा 2 गुणाले धेरै हो। प्रतिवेदनले हिरासत केन्द्रहरूमा चिकित्सा सेवाको कमी र आत्महत्याको बढ़दो घटनालाई पनि उजागर गरेको छ। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि हिरासतमा आत्महत्या गर्नेको संख्या 7 जना पुगेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 2:15 समूह ईको 2 खेल हुँदैछन्। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइवरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्टले 3 अंकसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह एफका 2 खेल हुँदैछन्। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्ड्स तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान 7:45 समूह डीका 2 खेल हुँदैछन्। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,979 मत खस्यो, पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुननिर्मित ट्र्याकबाट गाड़ी चलाउने तयारी। रोशी खोला बढ्न साथ सड़क बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अंक नआएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या 10 उच्च, ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणको पुग्ने प्रतिस्पर्धामा।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाज्ने बाज्ने।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: यो साल त ढुक्क भयो है बुढी।
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
6: सबैजनालाई नमस्कार छ है।
7: नमस्कार।
6: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
7: यसका लक्षणहरू के के हुन्?
6: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
7: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
6: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
7: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
6: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
10: यही असार 13 गते शनिबारको दिन
9: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
10: यही असार 13 गते शनिबारको दिन
9: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन सधैँ बाजुसँग।

ਕਿਹੜੇ ਕਿਹੜੇ ਕਿਹੜੇ

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षे डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप छ।

0: रेडियो टाइगर 99.2 MHz गर्जन का सधैं बाघ सुन रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: अशोक साल त ढुक्क नारे बत्ती
2: हा त पोर्सालिक बात सम्झो त आम्मिन्द लक्ती र हडबरा पानी बस्दा बेर अस्ति चिमसाम कहाँ र सिक्जाए त सोचो त लट्ठी ठिक्कन घर दान दान पानी बर्से टिकी मन छटपटाए लाग
1: हा त धन्न ब्यालम्ब डिकुम से सुरक्षित ठाउँमा सरले नारी बत्ती
2: हा हो बदा
3: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिलहा सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हिलक और से पानी ढिका के पी स्वच्छता में ख्याल करी
4: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
5: खुशी को खबर के तपाईलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईको लागि खुशीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-053-00-450
2: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
6: हेर्दैनन् त यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर
2: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी
7: हजुर हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना रानीहार छटके तिलहरी चुडा तिलहरी चन्द्रमा झुम्की बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ
6: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ
7: प्रोपराइटर विजय सुनार विजय ज्वेलर्स ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98195480 01 र 98686 9140

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9851-72681 र 9861-64-24650।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: अहिले बेलुकीको 6 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2979 मत खस्यो। पदाधिकारीहरूको मतदान राति 9:15 शुरू हुने।
0: मधेस प्रदेशका 4 बाहेक अरू सबै पालिकाले बजेट पेश गरे, अधूरा योजना पूरा गर्ने। सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा।
1: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा, अवसर गुम्ने खेलाड़ीको चिन्ता। निलम्बन फुकुवाका लागि सबै पक्ष एकजुट हुन विज्ञको सुझाव।
2: सरकार र एन्फा दुवैजना सक्रिय भएर अनि एक ठाउँमा बसेर सकेसम्म चाँडो यो ब्यानलाई घटाउन सकिन्छ, होइन त्यतातिर सक्रिय हुन्छ।
0: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो, झण्डै 1000 जना घाइते। सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
1: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 99 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,999 जनाले मतदान गरेका छन्। रासोपा निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 मत प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकालाई मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 जना प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। 99 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नाम निश्चित छ। रासोपा निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएपछि पदाधिकारीका लागि मतदान हुनेछ। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार आज बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 9:15 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। सभा 9 बजेदेखि मध्यराती सभा 12 बजेसम्म मतदान हुनेछ। बिहान 1:30 बजे मत परिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। रासोपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो।
1: देशभरका 4 बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका 4 पालिका 70 अग्नि साइर कृष्ण सवरण गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनम गाउँपालिका र रौतहटको एमुनामाई गाउँपालिकाको अहिलेसम्म संघीय मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले विलयमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै सो पालिकाले यसैका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2079 वैशाखमा चुनिएका जनप्रतिनिधिहरूले यसपटक ल्याएको बजेट अन्तिम कार्यकालको हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गते भित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
0: सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीको समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द गरिएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित 1 कार्यदल बनाएको छ।
1: विश्व बजारमा कच्चा तेलको मूल्य मध्य पूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ। ब्रेन्ट क्रूडलाई विश्व बजारमा कच्चा तेलको मूल्यको मानक मानिन्छ। अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 76 डलर थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारेल 72 डलर आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य 110 डलर नआएको थियो। नेपाल ऑयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्र थाहा हुन्छ। मध्य पूर्वको युद्ध अघि नेपालमा पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मटितेलको प्रति लिटर 142 रूपियाँ रहेकोमा अहिले पेट्रोल प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँ रहेको छ।
0: सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 नतिजाप्रति विद्यार्थीहरूमा असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको नमूना परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनः प्रमाणीकरण गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। आज विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरे। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको विद्यार्थीहरूको आरोप छ। यसैबीच नेभी संघ अनि रासोव्यू अखिल क्रान्तिकारी लगायत 11 विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेर छिटो नतिजा प्रकाशन गर्ने नाममा लापरवाही गरेको भन्दै आपत्ति जनाएका छन्।
1: बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्र्याकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार असार 15 गतिदेखि नयाँ ट्र्याकबाट आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन गर्दै आए पनि बारम्बार बाढीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। क्षतिग्रस्त सड़कको पुनर्निर्माणका लागि सरकारले 8.50 अर्ब करोड़को स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क जापानको जाइकाको 2.63 अर्ब करोड़ बराबरको अनुदानमा पुनर्निर्मित हुँदैछ।
0: यसैबीच मनसून जन्य विपदको प्रतिकारका लागि सशस्त्र प्रहरी बलले देशका 54 ठाउँमा अस्थायी बेस स्थापना गरेको छ। साथै प्रदेशमा बेसहरू क्रियाशील छन् भने धनकुटा, बारा, सिन्धुली, काभ्रे लगायत 16 ठाउँमा वर्षैभरि सञ्चालन हुने स्थायी विपद व्यवस्थापन बेस पनि स्थापना गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार 8180 जना सशस्त्र प्रहरीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। बाढ़ी र डुबानबाट उद्धारको लागि 82 र्याफ्ट बोर्ड, 53 मोटर बोट र 134 जना गोताखोर परिचालनको तयारीमा छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। फिफाको निलम्बनमा परेको एन्फा र अब गर्नुपर्ने प्रयास बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित

0: चारपटकको विश्व विजेता जर्मनी लगातार दोस्रो दिन सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट इक्वेटर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्ट 3 अंकसहित दोस्रो तथा इक्वेटर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालस रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह डीका दुईवटा खेल हुँदैछ। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राज्यसभा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2979 मत खस्यो। पदाधिकारीहरूको मतदान राति 9:15 बजेदेखि शुरू हुने।
0: मधेस प्रदेशका 4 बाहेक अरू सबै पालिकाले बजेट पेश गरे। अधुरा योजना पूरा गर्ने सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा।
1: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा। अवसर गुम्ने खेलाड़ीको चिन्ता। निलम्बन फुटबलका लागि सबै पक्ष एकजुट हुन बिग्रिएको सुझाव।
0: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो। झण्डै 1000 जना घाइते। सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
1: र विश्वकप फुटबलमा समूह यीबाट आइभरी कोस्ट इक्वेटर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट सँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
8: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
7: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
8: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन।

पुलिसको तल्लो सदरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207, मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाढ्छ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।